सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ। यसमा धर्मगुरू उपमहासंघ राजा दोर्जे लोपेन रिम्पोछेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं। अब बाँकी खबर। तिलोत्तमा पाँच मणिग्राम स्थित नेपालकै अग्रणी शैक्षिक संस्था शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेलाई भव्य कार्यक्रमका बीच विदाई गरिएको छ। उमेर हदका कारण सेवानिवृत्त हुनुभएका प्रधानाध्यापक लामिछानेलाई विद्यालयको तर्फबाट रथयात्राको सम्मानसहित विदाई गरिएको हो। लामो समयसम्म विद्यालयको नेतृत्व सम्हाल्दै शान्ति नमूना माध्यमिक विद्यालयलाई देशकै उत्कृष्ट पहिचान दिलाउन सफल प्रधानाध्यापक लामिछानेको सम्मानमा आयोजित विदाई कार्यक्रम अत्यन्त भावुक र उल्लासमय बनेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले प्रधानाध्यापक लामिछानेले विद्यालयको श्रीवृद्धिमा पुर्याएको योगदानको चर्चा गर्दै उहाँको सुखमय सेवा निवृत्त जीवनको कामना गर्नुभएको थियो। लामिछानेको कार्यकाल विद्यालयको इतिहासमा स्वर्णिम युगको रूपमा रहने वक्ताहरूको भनाइ थियो। सो अवसरमा प्रधानाध्यापक लामिछानेलाई विद्यालयका तर्फबाट विभिन्न मायाको चिन्ह सम्मान पत्र सहित अभिनन्दन गरिएको थियो भने उहाँको शैक्षिक यात्रा र विद्यालय विकासमा खेल्नुभएको भूमिकालाई समेटेर तयार पारिएको भिडियो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। शिक्षक विद्यार्थी विद्यालय व्यवस्थापन समिति शिक्षा प्रेमी लगायतको सहभागिता रहेको विदाई कार्यक्रममा प्रधानाध्यापक लामिछानेले विद्यालयको समृद्धिको यात्रामा आफूले जहाँ रहेर पनि योगदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चापलाई व्यवस्थित गर्न र गम्भीर प्रकृतिका बिरामीलाई तत्काल उपचार सेवा उपलब्ध गराउन ट्रियाज प्रणाली लागू गरिएको छ। अस्पतालमा दैनिक आउने सेवाग्राहीको संख्या अत्यधिक बढ़ेपछि आकस्मिक कक्षमा यो वैज्ञानिक पद्धति शुरू गरिएको हो। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विष्णु प्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक 2000-2500 सेवाग्राहीहरू उपचार तथा परामर्शका लागि आउने गरेका छन्। सीमित स्रोत साधन र जनशक्तिका बीच यति ठूलो संख्यामा आउने बिरामी मध्ये कसलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने भन्ने चुनौतीलाई चिर्न अस्पतालले ट्रियाज प्रणालीलाई प्रभावकारी रूपमा अगाडि बढ़ाएको डाक्टर गौतमले बताउनु भएको छ। सरकारले स्वास्थ्य बीमा नीतिमा गरेको परिवर्तनले पछिल्लो समय लुम्बिनी प्रादेशिक अस्पतालमा सेवाग्राहीको चाप थप बढ़ेको छ। पानामालाई पराजित गर्दै इंग्ल्याण्ड समूह एलको विजेता बनेको छ। इंग्ल्याण्डले पानामालाई 2-0 पराजित गरेको हो। इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन र जुड बेलिङ्घमले समान एक गोल गर्नुभयो। जुड बेलिङ्घमले 61 मिनटमा गोल गर्दै अग्रता दिलाउनु भएको थियो भने केनले 67 मिनटमा गोल गर्नुभएको हो। यसअघिको खेलमा इंग्ल्याण्डले क्रोएसियालाई 4-2 पराजित गरेको थियो भने घानासँग गोलरहित बराबरी खेलेको थियो। तालिकामा इंग्ल्याण्डले 7 अंक जोड़ेको हो। यता घानालाई पराजित गर्दै क्रोएसिया समूहको उपविजेता बनेको छ। क्रोएसियाले घानालाई 2-1 पराजित गरेको हो। क्रोएसियाका लागि पिटर सुसिकले खेलेको 31 मिनटमा गोल गर्नुभएको थियो भने घानाका डोरिक लुकासेनले 73 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनु भएको थियो। क्रोएसियाका निकोला भ्यालिक्स भ्यासिकले 83 मिनटमा गोल गर्दै नतिजा 2-1 ल्याउनुभयो। यसअघि क्रोएसिया इंग्ल्याण्डसँग पराजित भएको थियो भने घानासँग 1-1 बराबरी खेलेको थियो। तालिकामा 7 अंक पाए पनि गोल अन्तरका कारण क्रोएसिया उपविजेता बनेको हो। घाना तेस्रो बनेको छ। घानाले यसअघि पानामालाई 1-0 हराएको थियो भने इंग्ल्याण्डसँग बराबरी खेल्दै 4 अंक जोड़ेको छ। पानामा भने विश्वकपबाट बाहिरिएको छ। लगातार तेस्रो हात बेहोर्दै पानामा विश्वकपबाट बाहिरिएको हो। यही खबर सँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। भोलि रातिसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविदको अनुमान। पानी कमजोर बन्दा असारे रोपाई। हालसम्म करिब 10% क्षेत्रफलमा मात्रै धान रोपियो। 24 घण्टामा सर्पले डस्दा एकजनाको मृत्यु, 10 घाइते। जननेता मदन भण्डारीको 75 जन्म जयन्ती मनाइँदै विद्या भण्डारीको प्रमुख आतिथ्यमा आज एउटै मञ्चमा देखिँदै ओली र प्रचण्ड। बर्ड फ्लू भाइरसको आनुवंशिक संरचना पहिचान गर्ने प्रक्रिया शुरू। काठमाडौँको माइती घरमा दृष्टिविहीनहरूको धरना 6 दिनमा चल्दै। लुम्बिनीमा भूटानी गुम्बा निर्माण शुरू। नेपाल भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास। सेवानिवृत्त शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक लामिछानेलाई रथयात्राको सम्मानसहित विदाई। लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको
प्राथमिकता निर्धारण गर्न ट्रियाज प्रणाली लागू र फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड बन्यो समूह एलको विजेता पानामा विश्वकपबाट बाहिरियो अवस्था इनै खबर शीर्षकसँगै बिहान 5:40 बजेको हाल खबर सकियो सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी नमस्कार

0: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
0: तलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
0: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
0: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
2: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
3: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
5: तिलोत्तमा 5 मणिग्राम रूपन्देही
4: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
6: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9872128 र 9847024870
7: किन झोक्राउनु भन्छ काका
8: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
7: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
8: ए बुद्ध फाइबर कानछोली पनि त्यही भन्थ्यो
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 9857021757 र 9472996228
9: भुटल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको विस्तारित विवरण सहित

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 14 गते आइतबार, जुन 28 तारीक सन् 2026, नेपाल सम्बत 1146 जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन नेपाल भित्रिँदै, पर्यटन मन्त्रालयका 17 निकायमा 4000 भन्दा बढ़ीको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै,
1: उजुरी फर्सेट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध, क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्फूल किसान चिन्ता निराशा,
0: आठ विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू, बाजुरा र हुम्ला बीचको रानी शयन सीमा विवाद समाधान गर्न राजनैतिक संवाद, मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा,
1: भेनेजुएला भूकम्पमा 50,000 बढ़ी बेपत्ता, मृत्यु हुनेको संख्या 1430 जना पुग्यो, अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प, नाइजेरियामा 17 किसानको हत्या,
0: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता, घाना विरूद्ध क्रोएसियाको जीत, दुवै टोली नकआउट चरणमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, वैदेशिक रोजगारीको नाउँमा भइरहेको व्यथिति अन्त्यका लागि सरकारले चालेको कदमको प्रसंग।
1: वैदेशिक रोजगार विभागले उजुरी फर्सोट गर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो 1 साउनदेखि वैदेशिक रोजगारमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थातिरहेका उजुरीलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको छ। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरफारक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर कम व्यवसायलाई जानकारी दिइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। त्यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेको विभागले जनाएको छ। त्यसमा सबैभन्दा बढ़ी उजुरी व्यक्तिगत रहेका छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलि व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्ति विरूद्ध उजुरी दिने गरेका छन्। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। तोकिएको भन्दा बढ़ी रकम लिएको करारमा उल्लेख गरे विवरण विपरीत काम गरा लगाएको, तलब नपाएको र फरक काम परेको लगायतका विषयमा विभागमा उजुरी परेको विभागले जनाएको छ।
0: यसबीच नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसपीभी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा 17 जूनदेखि शुरू गर्न लागेको थियो, तर एसपीभी रोकिएपछि 1 जुलाईदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले भने शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेटी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। नेपालले सिप प्रमाणीकरण क्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी गर्नुपर्ने नेपालको अनुरोध छ। गत पुषमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख गरिएको थियो। काठमाण्डु स्थित साउदी दूतावासले सूचना ट्रान्स गरी सिप परीक्षण कार्यक्रम शुरू गरेको जनाएको थियो। सिप परीक्षण पास भएको प्रमाणपत्र पेश नगरे श्रम भिसा जारी नगर्ने दूतावासले प्रस्ट्याइसकेको छ।
1: सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्प सूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा स्वीकृत पूर्व निर्धारित कार्यतालिका अनुसार हिजो तीनवटै विश्वविद्यालयका उम्मेद्वारको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयको संस्थागत सुदृढीकरण तथा सक्षम दूरदर्शी नवप्रबन्धनमुखी र परिणाममुखी शैक्षिक नेतृत्वको चयन गर्ने उद्देश्यले सञ्चालित यस प्रक्रियाले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिएको छ।
0: जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम नेपालतर्फ पानी पर्ने प्रक्रिया शुरू हुन थालेको र यो निरन्तर बढ़दै जाने देखिएको छ। बाँकी अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भेग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आगामी चारदेखि पाँच दिनभित्रमा मनसून विस्तार भइसक्ने आकलन गरिएको छ। सीआईएनसँग कुराकानी गर्दै मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारी,
3: विशेष गरेर लुम्बिनीका पश्चिमपट्टिको भूभागमा र सुदूरपश्चिम प्रदेशका सबै तराई भूभागमा चाहिँ तातो लहर नै चल्यो आज पनि। तर भोलि पर्सि र मंगलबारसम्मको कुरा गर्दाखेरि बिस्तारी तातो कम हुँदै जाने, पानी पर्ने क्रम चाहिँ बिस्तारै बढ्ने र मनसुन पनि बिस्तारै थप सक्रिय हुँदै पश्चिमतिर सर्ने सम्भावना देखिरहेको छ। केही शीतल हुन्छ लुम्बिनी प्रदेशमा र सुदूरपश्चिम प्रदेशको तराईको कुरा गर्नुपर्दाखेरि गर्मी नै छ, तर पर्सिदेखि चाहिँ त्यहाँ पनि शीतल हुने र थोरै पानी पर्न सक्ने देखिन्छ। त्यसैले क्रमशः अब हामी चाहिँ बिस्तारी गर्मी घट्दै पानी बढी पर्दै गर्ने चाहिँ अबको दिनमा देखिन्छ।
0: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा देखिएको छ। मनसुन भित्रिए पनि यतिखेर वर्षा कम भइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम देखिएको हो। नेपालको कुल जनसंख्याको करिब 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्रै होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा पनि गम्भीर असर पार्ने विज्ञहरू बताएका छन्। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गार्हस्थ उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मड्यारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न नसकेको कृषिसँग सरोकार राख्नेहरू बताउँछन्। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकार्य योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मात्रै मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रचार प्रसार गर्छ, तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र उसले काम गरिरहेको जस्तो देखिन्छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजबाट समेत पठाउने गरिएको छ।
1: अदालतले चाहेमा कुनै कसूरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्ध सहितको कानूनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। यसरी कैद भुक्तानका लागि पठाइने कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराध सम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मसौदामा यस्तो प्रस्ताव गरिएको छ। फौजदारी कसूर सजाय निवारण तथा कार्यान्वयन ऐनलाई संशोधन गर्न बनेको विधेयकको मसौदामा उक्त प्रस्ताव छ। हाल प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन। विद्युतीय निगरानीमा कैद भुक्तान गर्न सक्ने प्रावधान विद्यमान ऐनको दफा 28 नयाँ दफा 28 क थपेर राख्न खोजिएको छ। त्यहाँ भनिएको छ अदालतले कुनै कसूरदारलाई विद्युतीय यन्त्रको निगरानीमा रही कैद भुक्तान गर्न उपयुक्त हुने देखेमा त्यस्तो कसूरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरी कैद भुक्तान गर्न सक्ने आदेश दिन सक्नेछ। विद्युतीय यन्त्रको खर्च कसूरदार आफैले बेहोर्नुपर्ने र खर्च बेहोर्न इन्कार गरेमा कसूरदारलाई कैदमा पठाइने पनि उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाजुरा र हुम्लाको सीमा विवाद समाधानका लागि राजनैतिक संवाद र देखिएको नतिजा
4: जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौं। पूर्व मुख्यमन्त्री जीवनवार साई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
1: मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अवज्ञा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
8: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राष्ट्रपा महाधिवेशनको सन्देश वैचारिक र सांगठनिक स्पष्टता शीर्षकमा खबर प्रकाशित छ भने पूर्वानुमानमै राजीनामा दिन थाले कर्मचारी शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। निजामती कर्मचारीले पूर्वानुमानकै भरमा पदबाट राजीनामा दिने क्रम बढ़दै गएको छ। प्रस्तावित संघीय निजामती सेवा विधेयकको मसौदामा ऐन जारी भएको मितिभित्र एक पटकका लागि कर्मचारीको सेवा अवधि 30 वर्ष र अवकाश उमेर 55 वर्षको प्रस्ताव गरेको चर्चा गरेपछि कर्मचारीले पदबाट राजीनामा दिन थालेका हुन्। आधिकारिक रूपमा पुष्टि नभए पनि अब जारी हुने भनेको अध्यादेशले 30 वर्षभन्दा बढ़ी सेवा अवधि भएका कर्मचारीले 30 वर्षसम्मको मात्रै पेन्सनका लागि अवधि गणना हुने चर्चा छ। कसैबाट पुष्टि नभएको यस्तो चर्चाका कारण कर्मचारीको राजीनामा आउन थालेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले ऐन नै नबनी बाहिर संचार माध्यममा आएकै हल्लाका भरमा कर्मचारीले पदबाट राजीनामा दिएको बताउनु भएको हो। त्यस्तै रैथाने बिउ जोगाउन मुस्किल मूल्य तेब्बर खेती भने खुम्चिँदै शीर्षकमा केशवराज पौडेलले अर्को खबर लेख्नु भएको छ। त्यस्तै दुर्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुखको निधनको खबर पनि प्रकाशित छ भने भित्रपृष्ठमा बजारमुखी र व्यावसायिक खेतीमा रैथाने बिउको प्रयोग बढ़दै शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै गोर्खापत्रकै भित्रपृष्ठमा पोषण विरूद्ध हरियो क्रान्ति शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकको भित्री पन्नामा क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश शीर्षकमा गणेश लम्सालले लेख्नु भएको खबर छापिएको छ। गत चैतमा बर्ड फ्लू संक्रमण नियन्त्रणका क्रममा क्षति भोगेका किसानले 37,34,65,000 क्षतिपूर्ति पाउन बाँकी छ। बर्ड फ्लू संक्रमणको क्षतिपूर्ति पाउन ढिलो हुँदा कोशी प्रदेशका कुखुरापालक किसानहरूले थप लगानी अभावको समस्या खेप्दै आएको उल्लेख गरिएको छ। अढ़ाई महीनामा 217.36 अंकले घट्यो नेप्से शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको छ भने नयाँ जीवन बीमा 36.48% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छापिएको छ। सिंहदरबारमा रजगज गर्नेहरूको सदरखोर यात्रा शीर्षकमा नवराज मैनालीले लेख्नु भएको खबर छ। कुनै समय सिंहको राज्य संयन्त्रलाई प्रभावित बनाएर रजगज गरेका आधा दर्जन भन्दा बढ़ी व्यक्तिहरू अहिले दिल्ली बजार स्थित सदरखोरमा छन्। थोरै कैदीबन्दी हुँदा भेटघाट सजिलो हुने ठानेर पनि भीआईपी को रोजाईमा पर्छ दिल्ली बजार कारागार उल्लेख गरिएको छ। कांग्रेसको लक्ष्य 20 असारसम्ममा 10 लाख क्रियाशील सदस्य शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। एक साता 3 लाख क्रियाशील सदस्य थपेर कुल 10 लाख पुर्याउने लक्ष्य भए पनि इतर पक्षका नेता तथा कार्यकर्ताले क्रियाशील सदस्यता अध्यावधि गरेका छैनन्। क्रियाशील सदस्यताको सहजीकरण गर्न सबै जिल्लामा प्रतिनिधि खटाइएको पनि खबरमा उल्लेख गरिएको छ। विवादै विवादको चक्र बिहुमा राप्रपा शीर्षकमा खबर छापिएको छ। परशुराम काफ्रेले लेख्नु भएको हो। पार्टीका पूर्व अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर जबरा र डाक्टर प्रकाश चन्द्र लोहनीले आफू विरूद्ध घेराबन्दी गरेको र महाधिवेशन प्रभावमा पार्न लागेको अध्यक्ष राजेन्द्र लिङ्गदेन पक्षको आरोप छ। तर लिङ्गदेनले पार्टीमा अधिनायकवादी कार्यशैली अप्नाएको र अस्तित्व नै संकटमा पारेको अध्यक्ष त्रयहरूको दावी रहेको छ। अर्को खबर छापिएको छ कान्तिपुर दैनिकमा, फेरि बिउतियो दूरसंचार सेवा प्रदायक थप्ने बहस शीर्षकमा सजना बरालले लेख्नु भएको हो। सीजी वर्ल्ड लिंक र यूटीएल आकांक्षी देखिएका छन्। मधेसमा 10 करोड़को पौष्टिक आहार खरिदमा ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा भएको बारेमा टेकराज थामीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेस प्रदेशको पौष्टिक आहार खरिद यसपालि ठेक्का प्रक्रिया देखिने विवादमा परेको हो। विगतको पोषण कार्यक्रममा छानबिन गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिए पनि बिना छानबिन मधेस प्रदेश निर्देशनालयले नयाँ खरिद प्रक्रिया थालेपछि विवाद निम्तिएको हो। स्वास्थ्य मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न भन्यो तर स्वास्थ्य निर्देशनालयले आदेश अवज्ञा गर्दै आर्थिक प्रस्ताव नै प्रकाशित गरेको उल्लेख गरिएको छ। सकसमा किसान बढ़दो लागत खडेरीको जोखिम शीर्षकमा कान्तिपुरको टीमले लेखेको खबर छापिएको छ। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। मुलुकमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा अझै पानी पर्न सकेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अन्यलमा देखिएका छन्। भित्रीपन्नामा भारतीय पर्यटक बोकेर 6 नाकाबाट मात्रै भित्रिन्छन् दिनको 2500 सवारी साधन शीर्षकमा भवानी भट्टले कञ्चनपुर, रूपा गहतराज नेपालगंज, मनोज पौडेल कपिलवस्तु, माधव ढुंगाना भैरहवा, रमेश कुमार पौडेल चितौन, दीपक परियार पोखरा, प्रकाश बराल बागलुङ, शंकर आचार्यले बीरगंज र माधव अर्यालले पाल्पाबाट लेख्नु भएको खबर छ। नेपालको पर्यटन क्षेत्रमा अफ सिजनमै पनि भारतीय नागरिकका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायीहरूमा उत्साह थपिएको उल्लेख गरिएको छ। पर्यटन मन्त्रालयका 17 निकायमा 4348 आवेदन परेको बारेमा पनि खबर छापिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत 17 निकायमा नियुक्तिका लागि 4348 जनाले आवेदन दिएका छन्। मन्त्रालयले 31 वैशाखमा आह्वान गरेको बमोजिम 3414 पुरूष, 921 महिला र 13 अन्य लिंगका व्यक्तिले आवेदन गरेको उल्लेख गरिएको छ। त्यसै गरी अर्को खबर पनि छापिएको छ अन्नपूर्ण पोस्ट दैनिकमा, 5 वर्षसम्म बनेन मुगु हुम्ला जोड्ने दोमुख पुल शीर्षकमा यो खबर जीवन सेजुवालले मुगुबाट लेख्नु भएको हो। वाम एकताको बहस पहिले किन फुटे फेरि किन मिल्न खोजे शीर्षकमा अर्को खबर सुरेन्द्र काफ्रेले लेख्नु भएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सहकार्यका लागि अन्तिम क्रमभंग गर्न लागेको घोषणा गरिसक्नु भएको छ। आइतबार संयोगले दुवै दलका शीर्ष नेता एउटै मंचमा आज देखिन थालेका छन् तर दुवै पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तातेका बेला शीर्ष नेताहरू बीचको सहकार्यको यो रणनीति कतै व्यक्तिगत स्वार्थ र पद जोगाउनका लागि त होइन भन्नेमा कार्यकर्ता पनि शंका देखिएको उल्लेख गरिएको छ। सगरमाथा क्षेत्रमा 90,000 किलो फोहर शीर्षकमा नितु घलेले लेख्नु भएको खबर पनि छापिएको छ। विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड़ लाग्यो, जहाँ एकै दिन 274 जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् 2019 मे महिनामा पनि एकै दिन नेपाल तर्फबाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी पनि हुने गरेको छ। आर्थिक कारोबार दैनिकमा निकुञ्ज र संरक्षित क्षेत्रमा जाने पर्यटक 13 वर्षमा दुब्बर शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। नेपालका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरूको अवलोकन गर्ने पर्यटकहरूको आकर्षण बढ़ेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक प्रतिवेदन 2081-82 अनुसार 13 वर्षको अवधिमा नेपालका संरक्षित क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या दोब्बर भन्दा बढ़ीले बढ़ेको हो। रोजगारी खोज्दै विदेश जाने महिलाको संख्या घट्यो शीर्षकमा अर्को खबर गोपाल संग्रौलाले लेख्नु भएको छ। गत आर्थिक वर्षको 11 महिना अर्थात साउनदेखि जेठको तुलनामा रोजगारीको अवसर खोज्दै विदेश जाने महिलाको संख्या घटेको छ। गत आर्थिक वर्षको 11 महिनाको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या 15% घटेको उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा पुरै मृत्यु हुनेको संख्या 1430 पुगेको छ। 3238 जना घाइते भएका छन्। भेनेजुएलाले विगत 123 वर्षमा भोगेको सबैभन्दा विनाशकारी घटना रहेको बताएको छ। भूकम्प गएको 72 घण्टाको समयमा उद्धार कर्मीहरूले भग्नावशेषमा फँसेका जीवित मानिसहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्। अहिलेसम्म 50,000 भन्दा बढ़ी मानिसहरू हराइरहेको उद्धारमा खटिएका अधिकारीहरूले बताएका छन्। भग्नावशेषबाट जीवितै उद्धार गरिएका मध्ये एक नवजात शिशु पनि रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच हिजो साँझ अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पको धक्का भारतका विभिन्न क्षेत्रमा महसुस गरिएको छ। कश्मीरदेखि दिल्ली एसएनआरसम्म भूकम्पको कम्पन महसुस भएको थियो। भूकम्प 6.2 म्याग्निच्युड मापन गरिएको र क्षतिको विवरण अझै प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गर्दा 17 जना किसानको मृत्यु भएको छ। क्षेत्रमा निरन्तर कृषकमाथि आक्रमण हुने गरेको छ। मौसम शुरू भएको केही साताभित्रै जिहादी र आपराधिक गिरोहले कृषकलाई निशाना बनाउने गरेका छन्। उनीहरूसँग पैसा माग्ने र आक्रमण गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले यस्ता आक्रमणले नाइजेरियामा गरीबी र खाद्य असुरक्षा बढ़ाउन सक्ने चेतावनी दिएको छ।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह एलमा घानासँग जित निकाल्दै क्रोएसियाले नकआउट चरणको यात्रा सुरक्षित गरेको छ। आज बिहान सम्पन्न खेलमा क्रोएसियाले घाना विरूद्ध 2-1 गोल अन्तरले जित निकालेको हो। समूह केका पोर्चुगल र कोलम्बिया बीचको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको छ। निर्धारित 45 मिनट र थप गरिएको 3 मिनट समयमा दुवै टीमले कुनै पनि गोल गर्न सकेनन्। यद्यपि खेलभरि पोर्चुगलले कोलम्बियामाथि दबाव भने कायम गरेको थियो तर गोल गर्न सकेन। समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरिएको छ। न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा पानामालाई 2-0 हराउँदै इंग्ल्याण्ड समूह विजेता बनेको हो। इंग्ल्याण्डले खेलको 62 मिनटमा पहिलो अग्रता लिएको थियो। भोलि विश्वकप अन्तर्गत दक्षिण अफ्रिका र क्यानाडा अनि ब्राजिल र जापान बीचको खेल हुनेछ। र पहिलो 2 खेलमा 5 गोल गर्दै सनसनी मचाएका कप्तान लियोनल मेसीले समूह जेको अन्तिम खेलमा जोर्डन विरूद्ध दोस्रो हाफमा मात्रै खेल्ने हुनुभएको छ। अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार बिहान जोर्डनसँग अमेरिकामा खेल्न लागेको छ। कमजोर प्रतिद्वन्दी जोर्डन विरूद्ध प्रशिक्षक लियोनल स्कोलानीले दबाव नरहेको भन्दै मेसीलाई प्लेइङ सेटमा नखेलाउने निर्णय लिएको उल्लेख गरिएको छ।
1: बाजुरा र हुम्ला बीच रानी सैन्य विवाद र समाधानका लागि चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: फुटबलमा पनि हाम्रो दुई गाउँपालिकाका साथीहरू पनि बसिरहनु भएको छ। दुईटै जिल्लाका समन्वय प्रमुख पनि एक चरणको वार्ता गरिरहनु भएको छ। म लगायत हाम्रो
1: सांसदहरू पनि
0: बाजुराको जनक दाई र म पनि हामी एक चरणमा बसिरहेका छौ। पूर्व मुख्यमन्त्री जीवनवार साई पनि बसिरहनु भएको छ अनि हाम्रो बद्रीजी पूर्व सहमहामन्त्री र मन्त्रीज्यू पनि लागिरहनु भएको छ।
1: अब त्यो दुईटा विषयमा पहिले किन विवादहरू भएन अथवा भएर थाहा भएन, अहिले किन फेरि त्यो अलि सतहमा आयो?
0: यो पहिला पनि त्यति धेरै चर्चामा आएको थिएन।
1: विवाद चाहिँ हुन्थ्यो कि हुन्थेन? पहिले
0: विवाद थिएन, हुँदैन थियो। आफ्नै ढंगले बाजुराका दाजुभाइहरू पनि गएर त्यहाँ पशुवस्तु पाल्ने, हुम्लाका साथीहरू पनि पशुवस्तु पाल्ने गर्थे। त्यस्तो विवाद थिएन पहिला। तर अहिले अब यो यसलाई कता कता के अब यो त्यसलाई यो पर्यटकीय
1: ठाउँ चाहिँ असाध्यै राम्रो र मनमोहक भएको कारणले पर्ने भन्ने भयो,
0: असाध्यै राम्रो छ। त्यसैले त्यो यो राम्रो देखेर नै त्यो रानी साइन भनेर भनेको हो कि जस्तो लाग्छ मलाई। वास्तवमा रानी खर्क हो
1: त्यो। यदि त्यो नाप नक्सा हेरेर कता पर्दो रहेछ भन्ने कुरा त एकैछिन त्यो खुट्याउन सकिन्थ्यो होला नि त। यति लामो
0: त्यो यस्तो छ हजुर,
1: यस्तो खालको सम्वाद किन गर्नु?
0: वास्तवमा यो सीमा सम्बन्धीका कुरा तपाईँ हामीले भोगेका कुरा हुन्, हामीले देखेका कुरा हुन् र अनुभव पनि भएको कुरो हो। सीमा वास्तवमा कि नदी ढलो हुन्छ कि पहाड़का टुप्पाहरू हुन्छन् र हाम्रो पनि वास्तवमा बाजुरा र हाम्रो सिमाना कवाडी नदीले छुट्याइदिएको छ।
1: कवाडी
0: नदीले, कवाडी नदी पारिपट्टि बाजुरा, पारिपट्टि हाम्रो हुम्ला छ। र यो गुगलको नक्सा तयार गर्दाखेरि कता कता अब के भएको यो मलाई ठ्याक्कै यकिन्चै छैन।
1: त्यो जस्तो जग्गा कता पर्ने भन्ने कुरा अहिलेसम्म प्राविधिक रूपमा त्यहाँ कुनै अध्ययनै नभएको रहेछ।
0: अध्ययनै नभएको।
1: अनि तपाईँहरूको सम्वादमा अहिले कुन कुन विकल्पमा छलफल भइरहेको छ त, कसरी यसलाई समाधान गर्ने भनेर?
0: अब यस्तो कुरो के हो भने अहिले अब यो जुन यो सीमा सम्बन्धीको प्राविधिक टिमले पनि अहिलेसम्म अध्ययन गरेर बाहिर नआइरहेको अवस्था छ। अब बाजुराका साथीहरू र हुम्लाका हामी जो जति छौ, हामीले नदी ढलोलाई नै सिमाना मानेर सबैले उपभोग गर्ने गरी मिलाउनु पर्छ जस्तो लाग्छ मलाई।
1: त्यो नदी ढलो मान्दाखेरि चाहिँ कता पर्ने भयो?
0: नदी ढलो पर्दाखेरि अब आधा हुम्लाको हुन्छ, आधा बाजुराको हुन्छ।
1: अनि अर्को विकल्प चाहिँ के छलफल भइरहेको छ?
0: अर्को विकल्पमा छलफल भएको छैन।
1: नदी ढलो नै,
0: नदी ढलो नै सिमाना हुनुपर्ने हो र हुन्छ पनि।
1: अनि जस्तो तपाईँले समन्वय प्रमुख तहमा र स्थानीय सरकार अथवा स्थानीय राजनीतिक दलको बीचमा पनि छलफल चलिराखेको भन्नुभएको छ, त्यतातिरको र यता तपाईँहरूले गरिराखेको छलफलको तालमेल भइरहेको छ कि छैन?
0: तालमेल
1: भइरहेको छ।
0: दुईटै जिल्लाका समन्वय प्रमुखले मध्यस्थकर्ताको भूमिका खेलिरहनु भएको छ। उहाँहरू अब अहिले अब यो सबैलाई स्थानीय सरकारलाई बजेट ल्याउने उसले गर्दाखेरि समयको तालमेल नमिल्दाखेरि अहिले वार्ता भइरहेको छैन।
1: हुम्लाका सांसद जयपति रोकायासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भारतीय पर्यटक बोकेर 6 वटा नाकाबाट मात्रै दैनिक 2500 सवारी साधन भित्रिँदै पर्यटन मन्त्रालयका 17 निकायमा 4000 बढ़ी भन्दाको आवेदन, पूर्वानुमानकै भरमा राजीनामा दिने कर्मचारीको संख्या बढ़दै,
1: उजुरी फर्छौट नगर्ने म्यान पावर कम्पनीको नवीकरण रोक्का, सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको अनुरोध, क्षतिपूर्ति वितरणमा ढिलाइले कोशीका बर्ड फ्लू प्रभावित किसान निराश,
2: 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रिया शुरू, बाजुरा र हुम्ला बीचको रानी सैन्य सीमा विवाद समाधान गर्न राजनैतिक संवाद, मधेसमा 10 करोड़को पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेशको अभिज्ञा,
1: भेनेजुएला भूकम्पमा 50,000 भन्दा बढ़ी बेपत्ता, मृत्यु हुनेको संख्या 1430 पुग्यो, अफगानिस्तानमा 6.2 म्याग्नेच्युडको भूकम्प, नाइजेरियामा 17 किसानको हत्या,
2: र विश्वकप अन्तर्गत पानामालाई हराउँदै इंग्ल्याण्ड समूह विजेता, घाना विरूद्ध क्रोएसियाको जीत, दुवै टोली नकआउट चरणमा।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा गज्जब छबा शीर्षकमा जीव अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राजनैतिक दल र नेताहरू जसले गुटको शुरूआत गर्नु हुँदैन गुट अन्त्य गर्नुपर्छ भन्छन् तर

0: घरकै वरिपरि घुमिरहने प्रवृत्तितर्फ व्यङ्ग्य गर्न खोजिएको छ। एउटा पार्टी कार्यालय लेखिएको छ माथिपट्टि ढोकामा र बाहिर निस्कदै गरेका एकजना नेता जस्ता देखिने व्यक्ति छन् र त्यहीँनिर पत्रकारले केही प्रश्न सोधेका छन् र ती नेता जस्ता देखिने व्यक्ति केही भन्दैछन्। तल यस्तो लेखिएको छ, होइन होइन त्यस्तो होइन, म त सधैँ गुटबन्दीको राजनीति गर्नुहुन्न भन्ने मान्यता राख्छु क्या, नपत्या
1: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको किस्तागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको किस्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 मा व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा स्वरूप

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र रोम पोखरेलसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौं। आज स्वर्गीय जननेता मदन भण्डारीको जन्म जयन्तीको विशेष अवसरमा हामीसँग हुनुहुन्छ नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता, पूर्व उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली। लामो समयदेखि नेपाली राजनीति, कूटनीति र नीति निर्माणमा सक्रिय रहनुभएका उहाँ मदन भण्डारीले अघि सार्नुभएको जनताको बहुदलीय जनवादका प्रमुख व्याख्याता मध्ये एक मानिनुहुन्छ। आज उहाँसँग मदन भण्डारीको विचार, वर्तमान राजनीतिक सन्दर्भ र एमालेको आगामी दिशाबारे कुराकानी गर्नेछौ। प्रदीप गेवालीज्यू, कार्यक्रममा यहाँलाई स्वागत छ।
2: हजुर, धन्यवाद, नमस्कार।
1: आज मदन भण्डारीको जन्म जयन्ती मनाइरहँदाखेरि होइन, उहाँलाई नेपाली राजनीतिमा किन अझै सान्दर्भिक नेताका रूपमा चाहिँ सम्झिनुपर्छ?
2: पहिलो त यहाँको कार्यक्रम मार्फत म जननेता मदन भण्डारीप्रति उच्च सम्मान सहित हार्दिक श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। नेपाली राजनीतिले मदन भण्डारीलाई सम्झिने निकै धेरै कारणहरू छन्। मैले चाहिँ मूलत चारवटा सन्दर्भमा उहाँको योगदानलाई सबभन्दा माथि राख्नुपर्छ भन्ने म ठान्दछु। पहिलो, विश्व कम्युनिष्ट आन्दोलन जुन एउटा संकटबाट गुज्रिरहेको थियो, 1990 को दशकमा संसारको पहिलो समाजवादी देश सोभियत संघ विघटन भइसकेपछि र पूर्वी युरोपबाट समाजवादी सत्ताहरू ढलिसकेपछि कम्युनिष्ट आन्दोलनको भविष्य छ कि छैन, अब समाजवाद फेरि आउँछ कि आउँदैन, मार्क्सवाद काम लाग्छ कि लाग्दैन भन्ने एउटा अत्यन्तै ठूलो अन्योल चलिरहेको बेला उहाँले एउटा नयाँ मार्गदर्शन गर्नुभयो कि मार्क्सवाद अहिले पनि सान्दर्भिक छ, तर हामीले यसलाई बदलिदो समय अनुसार सृजनात्मक रूपले विकास गर्नुपर्छ र मार्क्सवादलाई अहिलेको युग सुहाउँदो बनाउनुपर्छ। मार्क्सवादको त्यो सृजनात्मक विकास, जसलाई हामीले नेपालको सन्दर्भमा जनताको बहुदलीय जनवाद भन्छौं, मदन भण्डारीको सबैभन्दा ठूलो योगदान हो र आज चाहिँ जनताको बहुदलीय जनवाद खालि नेपाली कम्युनिष्ट आन्दोलनको मात्रै होइन, उसले अगाडि सारेका कैयौं मुद्दाहरू चाहिँ करिब करिब राष्ट्रिय एउटा सहमतिको राष्ट्रकै एउटा मार्गदर्शन जस्तो बनेको छ। पहिलो, दोस्रो, मदन भण्डारी 2046 सालको संयुक्त जनआन्दोलनको एउटा महत्वपूर्ण आर्किटेक्ट मध्ये हुनुहुन्थ्यो। हुन त यो विचार प्रस्तुत गर्नुभएको पुष्पलालले हो, तर पुष्पलालको जीवनकालभरि संयुक्त जनआन्दोलन हुन सकेन, नेपाली कांग्रेसले त्यसको महत्वलाई बुझेन भनौँ न। तर 46 सालमा उहाँ महासचिवको रूपमा निर्वाचित भइसकेपछि चौथो महाधिवेशन भेट्छ, हामीले पञ्चायत फाल्न संयुक्त जनआन्दोलनको कार्यदिशा तय गर्यौं र मदन भण्डारी र गणेश मानसिंह उहाँहरूको अनुस्ट्यान्डिङबाट 46 सालको संयुक्त जनआन्दोलनको जग बस्यो। दोस्रो

0: महत्वपूर्ण योगदान चाहिँ उहाँको त्यस सन्दर्भमा बुझ्नुपर्छ। तेस्रो, उहाँले नेपालको सन्दर्भमा राष्ट्रवाद भनेको के हो भन्ने कुरालाई असाध्यै राम्रोसँग डिफाइन गर्नुभयो। उहाँले त्यसलाई प्रगतिशील राष्ट्रवाद भनेर शब्द पनि दिनुभयो र उहाँले के भन्नुभयो भने हाम्रो राष्ट्रवाद कसैको विरूद्ध लक्षित छैन, हामी कसैका विरोधी, स्थायी विरोधी या स्थायी समर्थक होइनौ। हाम्रो राष्ट्रवाद भनेको हाम्रो राष्ट्रिय हितको रक्षा हो। त्यो राष्ट्रिय हितको रक्षाका निम्ति हामी जुनसुकै मूल्यमा पनि अडिरहन्छौ र राष्ट्रिय हितलाई चाहिँ हामीले रक्षा गर्छौं। उहाँले टनकपुरको सवालमा लड्नुभएको लडाई तपाईँ हामी सबैको मनमा ताजै छ। र चौथो चाहिँ उहाँको योगदान भनेको, उहाँ चाहिँ खालि पाँच वर्षमा एकचोटि भोट हाल्न पाउने औपचारिक प्रजातन्त्रको, औपचारिक लोकतन्त्रको पक्षमा हुनुहुन्थेन। त्यतिले पुग्दैन, यदि जनताका चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू, सामाजिक न्यायका विषय लोकतन्त्रसँग जोडिएनन् भने त्यो लोकतन्त्र औपचारिक र खोक्रो हुन्छ। त्यस भएर एउटा सार्थक लोकतन्त्रको चाहिँ उहाँले वकालत गर्नुहुन्थ्यो। यी चारवटा कुराहरू हुन् मदन भण्डारीका जो चाहिँ असाध्यै महत्वपूर्ण छन् र आज पनि सान्दर्भिक छन् भन्ने म ठान्छु।
1: हजुर, सान्दर्भिकताको कुरा गर्दाखेरि अहिलेको नेपालको राजनीतिक र सामाजिक परिवेश होइन, अनि यहाँले भने जस्तो यो जनताको बहुदलीय जनवाद जबजाको कुरा कति सान्दर्भिक छ देखिन्छ कि छन त छ होइन कति देखिन्छ?
0: होइन, आज पनि त्यो उत्तिकै सान्दर्भिक छ। जस्तो अहिले पछिल्लो समयको कुरा गर्ने हो भनेदेखि गएको भदौ 23-24 मुलुकमा एउटा ठूलो उथलपुथल भयो, विध्वंस भयो। अब त्यसमा युवाहरूका केही जायज मागहरू थिए तर त्यसलाई अरू कसैले नै हाइज्याक गर्यो र त्यसलाई चाहिँ राष्ट्र विध्वंसकै एउटा तहमा पुर्यायो। र अहिले चाहिँ अब गएको निर्वाचनको हिसाबले भन्यो भनेदेखि कम्युनिस्ट आन्दोलन चाहिँ अलिकति प्रतिरक्षात्मक अवस्थामा, कमजोर अवस्थामा पुगेको छ। यो ठाउँबाट कम्युनिस्ट आन्दोलनलाई माथि उठाउने बाटो के हो त भन्दा अर्को कुनै बाटो छैन। कम्युनिस्ट आन्दोलनको सन्दर्भमा भन्यो भने पनि त्यो जनताको बहुदलीय जनवादकै बाटो हो। शान्तिपूर्ण, लोकतान्त्रिक, प्रतिस्पर्धाको माध्यमबाट नै जनतासँग जोडिएर, जनताको निरन्तर मन जितेर, जनतासँग चाहिँ कहीँ कतै हाम्रा कमजोरीहरू रहेका छन्, जनतासँग कुनै हिसाबले हाम्रो सम्बन्ध अलिकति टाढिएको छ, जनताले हाम्रा केही कुराहरूलाई मन पराएका छैनन् भने ती कुराहरूलाई करेक्सन गर्दै फेरि पनि जनताको मन जितेर अगाडि बढ्ने बाटो नै कम्युनिस्ट आन्दोलनको पुनर्जीवनका लागि पनि यो एकदमै सान्दर्भिक छ। दोस्रो, खालि कम्युनिस्ट आन्दोलनले मात्रै धक्का खाएन, अब नेपाली कांग्रेस पनि निकै कमजोर भएको अवस्था छ, अरू प्रगतिशील शक्तिहरू पनि कमजोर भएका छन् र हाम्रो देशमा चाहिँ अब नजानिदो गरी एउटा हेर्दा निर्वाचित जनताले नै भोट हालेर जिताएको तर चरित्रको हिसाबले भन्यो भने एउटा अधिनायकवादी शासन शैलीतिर मुलुक अगाडि बढ्न खोजेको छ। यो गएको 3 महिनाको बीचमा तपाईँ हामीले देख्न सक्छौं, जसरी मिडियाहरूलाई कमजोर गर्ने प्रयत्न हुँदैछ, जसरी जनताको अधिकारहरू कटौती गर्न खोजिँदैछ, जसरी ट्रेड युनियन अधिकारहरू खोसिँदैछन्, जसरी सुकुम्बासीहरूमाथि ज्यादती भइरहेको छ, यी सबै कुराहरू हेर्दाखेरि फेरि एकचोटि वामपन्थी र लोकतान्त्रिक शक्तिहरू ले एउटा न्यूनतम समझदारी बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनको निम्ति पनि मदन भण्डारीका विचारहरू उत्तिकै सान्दर्भिक छन् त्यस अर्थमा पनि। तेस्रो, राष्ट्रियताको सवालमा अहिले तपाईँले देखि नै हाल्नुभएको छ, अब देशको प्रधानमन्त्री जस्तो जिम्मेवार मान्छे, उहाँका कतिपय अभिव्यक्तिहरूले चाहिँ हाम्रो कूटनीतिक सम्बन्धमै एक खालको शिशुपन, कूटनीतिक सम्बन्धमै एक खालको चाहिँ अन्यल र नेपाल कतै डरलाग्दो एउटा भूरान्तिक भूमरीमा फस्छ कि भन्ने जुन एउटा चिन्ता आशंकाहरू पैदा भएको छ। मदन भण्डारीले भन्नुभएको चाहिँ त्यो प्रगतिशील राष्ट्रवाद, अर्थात् हामी कसैका स्थायी विरोधी पनि होइनौ, स्थायी पनि होइनौ, तर राष्ट्रिय हितमा अडिरहने कुरा नै हाम्रो राष्ट्रवाद हो भन्ने कुरा, त्यही मान्यतामा उभिएर राष्ट्रियताको, राष्ट्रिय स्वाधीनताको, राष्ट्रिय स्वाभिमानका लागि नयाँ ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यसका लागि पनि मदन भण्डारीका विचार, जवजाका विचारहरू सान्दर्भिक छन् भन्ने म ठान्छु।
1: हजुर, जस्तो बारम्बार एमाले चाहिँ आफूलाई मदन भण्डारीको विचारको उत्तराधिकारी चाहिँ हो भनेर भनेको छ होइन, तर व्यवहार त हेर्दाखेरि कति आत्मसात गरेको छ उहाँका सिद्धान्तलाई?
0: अब यसमा हामीले विश्लेषणात्मक ढंगले नै हेर्नुपर्छ भन्ने म ठान्छु. म गएको 30 वर्षमा हाम्रा काममा हाम्रा बुझाइहरूमा मतलब हाम्रा क्रियाकलापहरूमा कहीँ कतै कमी नै रहेनन् चाहिँ दावा गर्दिन. कमी नै नभएको भए सम्भवतः यति ठूलो धक्का हामीले खाने थियौं पनि होला होइन. तर हाम्रो आशयमा पनि र हाम्रो मूल हाम्रो चरित्र नेकपा एमालेको मूल चरित्र जुन हो हामीले जनताको मार्ग बहुदलीय जनवादकै मार्गदर्शनमा त्यस्तो अप्ठ्यारो अवस्थाको कम्युनिस्ट आन्दोलनलाई एउटा उचाइमा ल्यायौं. झण्डै झण्डै दुई तिहाई बहुमतसम्म पनि पुर्यायौं होइन. र त्यो त्यही मार्गदर्शनमा देशले चाहिँ एउटा असाधारण उपलब्धिहरू पनि हासिल गर्यो. चाहे राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउने सन्दर्भमा होस् चाहे भनौ न नयाँ संविधान निर्माण गर्ने कुरामा होस् त्यो संविधानमा जनताका चाहिँ मौलिक अधिकारहरूलाई सघन रूपले चाहिँ स्थापित गर्ने कुरामा होस् चाहे हिंसामा हिँडिरहेको माओवादीलाई शान्तिपूर्ण प्रतिस्पर्धामा ल्याउने कुरामा होस् यी सबै कुरामा चाहिँ जबजको एउटा मार्गदर्शन छ. तर यति हुनाहुँदै पनि पछिल्लो समय अलिकति हामी बढी सत्तामुखी भयौं कि अथवा सत्तामा जाँदा चाहिँ जनताका कतिपय एजेण्डाहरूलाई चाहिँ जुन रूपमा जुन गहिराईका साथ हामीले बोक्नु पर्ने थियो अलिकति बोक्न सकेनौं कि या चाहिँ कतिपय हाम्रा नेता कार्यकर्ताहरूको जीवनशैली जनताले नरुचाउने खालको भयो कि अलिकति हामी विलासी जीवनशैलीतिर लाग्यौं कि भन्ने कुराहरू चाहिँ प्रश्न उठेका छन् र त्यो प्रश्नलाई चाहिँ हामीले स्वाभाविक रूपले लिनुपर्छ जनताका गुनासाहरूलाई. तर म के ठान्छु भन्दाखेरि चाहिँ आधारभूत रूपमा नेकपा एमाले जब जबको जुन तपाईँले भन्नुभएको छ यो विरासत त्यो चाहिँ उत्तराधिकार त्यो बोकेर अगाडि बढेको छ र हाम्रा सफलतामा जब जकै योगदान छ. जहाँ जहाँ हामी कमजोर भएका छौँ अथवा हामी के कुराहरूमा असफल भएका छौँ ती कुरा चाहिँ जब जसलाई ठिक ढंगले आत्मसात गर्न या कार्यान्वयन गर्न नसक्दाको परिणाम हो जस्तो मलाई लाग्छ.
1: हजुर, यहाँले भने जस्तो पछिल्लो तीन चार महिनाको गतिविधि हेर्दाखेरि होइन समाजले फरक खालको एक खालको एउटा समाजले चाहिँ फरक खालको विश्लेषण अथवा भनौ अलिकति होइन गलत तरिकाले बुझेको छ. एउटा समाज छ सही तरिकाले पनि बुझेको छ तर गलत बुझेको समाज पनि छ. जस्तो यसलाई हेर्दाखेरि र आजका युवा पुस्ताले मदन भण्डारीबाट सिक्नुपर्ने सबैभन्दा ठूलो राजनीतिक र नैतिक शिक्षा चाहिँ के हो भन्ने लाग्छ यहाँलाई आजको यो परिवेशलाई हेर्दाखेरि पनि?
0: पहिलो कुरा युवा पुस्ताले के बुझ्न जरुरी होला भनेदेखि युवापन आफैमा एउटा असाध्यै ठूलो पुँजी हो, सोसल क्यापिटल हो होइन. त्यति बेला जुन एउटा नयाँ सिक्ने हुटुटी केही गर्ने एउटा चाहिँ संकल्प परम्परागत घेरा तोडेर अगाडि बढ्न सक्ने त्यो साहस होइन त्यो सृजनशीलता युवाको एउटा असाध्यै महत्वपूर्ण पुँजी हो. तर हामी उमेरले मात्रै युवा भएर पुग्दो रहेनछ. जस्तो मदन भण्डारी आफैमा एउटा एकदमै युवा हुनुहुन्थ्यो. उहाँको दार्जिलिङमा चाहिँ उहाँको अवसान हुनुभन्दा हुँदा उहाँ अझै 41 वर्ष पुग्नु भएको थिएन. जेठ 3 गते त्यो घटना घट्यो, असार 14 बाँच्नु भएको भए बल्ल 41 वर्ष पुग्नुहुन्थ्यो. उहाँ 40 उमेरमा बित्नुभयो भनौ न, अथवा 41 चल्दै गर्दा बित्नुभयो. तर मदन भण्डारी के 40 वर्षको युवा अथवा 41 वर्षको युवा भएकै कारणले मात्रै चाहिँ यति ठूलो सम्मानित हुनुभएको त डेफिनेटली होइन. उहाँले आफूमा युवापन सँगसँगै एउटा असाध्यै परिपक्वता, अहिले पनि तपाईँले यसो फोटो हेर्नुभयो मदन भण्डारीको भने 40 अझै त्यो फोटो त मलाई लाग्छ 39 वर्षको उमेरमा लिएको थियो फोटो जस्तो लाग्छ, जुन धेरै प्रचलित फोटाहरू छन् उसका होइन. त 39-40 वर्षको उमेरमा त्यो एउटा म्याच्योरिटी अनुहारमै पनि त्यो एउटा परिपक्वता देखिन्छ. र आज उहाँ बित्नुभएको चाहिँ अब झन्डै 35 वर्ष हुन लाग्यो होइन. यो 34 वर्षको बीचमा पनि उहाँले बोल्नुभएका अधिकांश विषयहरू आज पनि उत्तिकै सान्दर्भिक देखिन्छन् होइन. त्यसले गर्दाखेरि पहिलो त मदन भण्डारीबाट सिक्ने कुरा भनेको चाहिँ उमेर मात्रै सक्थोको होइन, सबभन्दा महत्वपूर्ण कुरा भनेको चाहिँ विचारबाट परिपक्वता हासिल गर्ने कुरा हो एउटा. दोस्रो, मदनले अब पुराना कतिपय घेराहरूलाई तोडेरै मदन अगाडि बढ्नुभएको हो. वास्तवमा आजको नेकपा एमाले भनेको हिजोको नेकपा मालेको जगमा बनेको र माले भनेको चाहिँ मूलत दुईटा धारको, एउटा झापा विद्रोहबाट केपी ओलीहरू राधाकृष्ण मैनालीहरू सिपी मैनालीहरूले तलबाट एकदम जिल्ला कमिटीबाट शुरू गरेको विद्रोहको धार होइन र अर्कोतिर चाहिँ यतापट्टि मदन भण्डारी युवराज आश्रित मनोहर प्रसिद्धजीहरूले पुष्पलालसँग आफूलाई अलग गरेर खड़ा गर्नुभएको मुक्ति मोर्चाको धार यी दुईटै धार चाहिँ एक किसिमले विद्रोहबाट सृजना भएका हुन् र त्यही विद्रोहकै जगमा चाहिँ तत्कालीन नेकपा माले बनेको हो। विद्रोह महत्वपूर्ण कुरा हो तर त्यो विद्रोह गरिरहँदाखेरि पनि उहाँहरू दुईटै धारले इतिहासका राम्रा पक्षहरूलाई निरन्तरता दियो। इतिहासलाई निषेध गरेर होइन कि इतिहासको विरासत बोकेर अगाडि बढ्यो। त्यसो भएर युवाहरू अगाडि बढिरहँदाखेरि चाहिँ दोस्रो कुरा हामीले ध्यान दिनुपर्ने भनेको इतिहास क्रमिकतामा अगाडि बढ्छ, सबै कुराहरू निषेध गरेर जान सकिँदैन, दोस्रो कुरा हामीले ख्याल गर्नुपर्ने होला। र तेस्रो कुरा चाहिँ निरन्तरको देशभक्ति, त्यो देशभक्ति भनेर चाहिँ असाध्यै महत्वपूर्ण कुरा हो। यदि देशलाई माया गरिँदैन, माटोलाई चिनिँदैन भनेदेखि चाहिँ तपाईँ जुनसुकै राजनीतिक धारमा उभिनुहोस् त्यसले केही पनि सार्थक परिणाम ल्याउँदैन। त्यसबाट आफ्नो माटो चिन्ने, आफ्नो देशकोलाई माया गर्ने कुरा मलाई लाग्छ मदन भण्डारीबाट सिक्ने यी केही महत्वपूर्ण कुराहरू हुन् जस्तो म ठान्छु।
1: हजुर, जस्तो यो संगठन निर्माण शैली छ नि, जस्तो एमाले भित्र बेला बेलामा देखिने गुटबन्दी होइन, आन्तरिक विवाद, यसलाई हेर्दाखेरि चाहिँ के सिक्न सकिन्छ यो संगठन निर्माण शैलीको हिसाबलाई?
0: एकदमै राम्रो प्रश्न सोध्नुभयो। दुईटा कुरालाई हामीले एकदम सान्दर्भिक ठान्न सक्छौ होला, तीनटा कुरालाई भन्छु म। एउटा मदन भण्डारीलाई जब 2039 सालमा नेकपा मालेमा चाहिँ नेतृत्व परिवर्तन भयो, सीपी मैनालीलाई चाहिँ महासचिवबाट हटाइयो, त्यति बेला मदन भण्डारीलाई चाहिँ महासचिवको प्रस्ताव गरिएको थियो। तर स्थिति के हो भन्दाखेरि चाहिँ उहाँले भन्नुभयो अझै बेला भएको छैन र अहिले यो मूलत झापा आन्दोलनबाटै विकास भएको धार भएको हुनाले चाहिँ म चाहिँ अरू साथीहरूलाई नै अगाडि बढाउँछु भन्नुभयो र त्यति बेला चाहिँ जलनाथ खनाल महासचिव बन्नुभयो। अर्थात् पदको अफर आउँदाखेरि पनि स्थिति परिपक्व नभइकन सबैको एउटा स्वीकार्यताको दायरा नबढिकन चाहिँ नेतृत्व उहाँले लिनु भएन, अर्थात् पदीय महत्वाकांक्षामा आन्दोलनको हितलाई चाहिँ उहाँले कमजोर गर्नु भएन पहिलो। दोस्रो 47 सालमा चाहिँ नेकपा माले र नेकपा मार्क्स पार्टीको बीचमा चाहिँ एउटा भनौ न एकता भयो। एकता हुँदा मदन झण्डेजनले 38 वर्षको युवा हुनुहुन्थ्यो र त्यो संगठनात्मक हिसाबले हेर्ने भने 80% भन्दा बढी संगठनात्मक सामर्थ्य चाहिँ तत्कालीन नेकपा मालेको हो होइन। अब मार्क्सवादीमा एउटा एकदमै राम्रो चर्चित लोकप्रिय फ्रेसरहरू हुनुहुन्थ्यो, सिनियरहरू हुनुहुन्थ्यो, मनमोहन अधिकारी, भरतमोहन अधिकारी, साहना प्रधान जस्तो, तर त्यहाँ चाहिँ हाम्रो संगठन बलियो छ, त्यसो भएको हुनाले चाहिँ यो पुरानो पुस्तालाई अलिकति कमजोर गर्नुपर्छ भन्ने उहाँले ठान्नु भएन। सहज ढंगले मनमोहन अधिकारीको नेतृत्व स्वीकार गरेर उहाँले चाहिँ आफू भनौँ न महासचिव बन्नुभयो। कसरी नयाँ र पुरानो पुस्ताको संयोजन गरेर पार्टीमा चाहिँ सिनर्जी निर्माण गर्न सकिन्छ भन्ने कुराको चाहिँ हामीले सिक्नुपर्ने दोस्रो महत्वपूर्ण पाटो होला भन्ने म ठान्दछु। र तेस्रो कुरा चाहिँ अब 49 सालको महाधिवेशनमा उहाँले अगाडि सार्नुभएको जनताको बहुदलीय जनवादको विपक्षमा सीपी मैनाली हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ भनौ न नौलो जनवादको चाहिँ वकालत गर्नुहुन्थ्यो, भोटिङै भयो महाधिवेशनमा। तर पार्टी निर्माण प्रमुख कुरा हो भनेर उहाँले चाहिँ संसदीय दलको उपनेता बनाउने सन्दर्भमा चाहिँ सीपी मैनाललाई उहाँले चाहिँ उपनेता प्रस्ताव गर्नुभयो। महाधिवेशनमै पनि अब प्रतिस्पर्धा गरेको भए त सबै नेकपा माले चाहिँ मालेधारले सबै कुराहरू चाहिँ जित्थ्यो, बलियो थियो संगठन, तर चाहिँ सहमतिको आधारमा नेतृत्व निर्माण गर्नुपर्छ भनेर नोमिनेसन भइसकेका सबै नामहरूलाई खारेज गरेर उहाँले चाहिँ के भन्दा सर्वसम्मतिको लिस्ट प्रस्तुत गरेर पूर्व मार्क्सवादी साथीहरूलाई पनि एकदमै राम्रोसँग चाहिँ समेटेर अगाडि बढ्नुभयो। त्यस भएर असहमतिका बीचमा पनि सहमति खोज्ने, असहमतहरूलाई पनि पार्टीको मूलधारमा जोडिरहने उहाँको चाहिँ त्यो उदार भनौँ न शैलीलाई पनि हामीले एउटा प्रेरणाको रूपमा लिनुपर्छ जस्तो मलाई लाग्छ।
1: हजुर, हामी अन्त्यमा पनि छौं। मदन भण्डारीको जन्म जयन्तीको अवसरमा नेपाली जनता विशेष गरी युवा पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ? केही सन्देश पुगिसकेको पनि
0: अवश्य म आजु खासेर युवा पुस्तालाई एउटा म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु। अहिले अब कस्तो एउटा भाषा निर्माण गरिएको छ सामाजिक सञ्जालहरू मार्फत भने पुराना नेता, पुराना विचार, पुराना पार्टी, पुरानो इतिहास सबै गलत थियो भन्ने ढंगले पढाउन खोजिँदैछ। यसकि माओवादी आन्दोलनताका पनि त्यस्तै थियो, नयाँ र पुरानाको विवाद। आजको विवाद चाहिँ नयाँ र पुरानाको होइन, आजको विवाद भनेको को सही को गलत छ भन्ने हो हैन पुरानो भित्र पनि सही हुन सक्छन् नयाँ भित्र पनि गलत हुन सक्छन् यसबाट पहिलो त नयाँ र पुराना भनेर यो पुस्तान्तरको झगडामा तपाईहरु नपर्नु होला पुरानो पुस्ताले धेरै अप्ठ्यारा दिनहरु पार गर्दै गर्दै गर्दै आन्दोलनलाई यहाँसम्म ल्याइपुर्याएको हो आज हामी अगाडि बढ्ने भनेको हामीले निर्माण गरेको लोकतान्त्रिक गणतन्त्र हामीले बनाएको संविधान हामीले ल्याएका हामीले निर्माण गरेको पूर्वाधारहरू यही जगमा टेकेर अगाडि बढ्ने हो हिजो केही पनि भएन 35 वर्ष केही पनि भएन भन्ने जे भाषा निर्माण गरिँदैछ पहिलो त 35 वर्ष केही भएन 35 वर्षले खत्तम बनायो भन्दा कहाँ पुगिन्छ भन्दाखेरि 35 वर्षभन्दा अगाडि त राम राज्य थियो भन्नेमा पुगिन्छ 35 वर्ष अगाडि के थियो त भन्दा राजतन्त्र थियो पञ्चायत थियो त्यो राम्रो थियो त त्यसो भए त्यस कारणले यो नयाँ र पुरानाको विवादमा पुरानो पुस्तालाई घृणा इतिहासलाई घृणाको बाटोमा तपाईँहरू अगाडि नबढ्नु
1: नयाँ र पुरानोलाई चाहिँ भाष्य बनाइएको छ कि होइन
0: भाष्य बना त्यो चाहिँ सही होइन कुन सही छ कुन गलत छ नयाँ र पुरानो होइन कि सही र गलत जनपक्षीय र जनविरोधी राष्ट्रभक्त र राष्ट्र विरोधी यो ढंगले हामीले राजनीतिलाई चाहिँ सही ढंगले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ यही ढंगले बुझेर अगाडि बढ्न म युवा साथीहरूलाई आग्रह गर्छु
1: हुन्छ यहाँलाई यो महत्वपूर्ण समयका लागि र यो जानकारीका लागि धारणाका लागि धेरै धेरै धन्यवाद छ
0: धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो उप नेकपा एमालेका महासचिव पूर्व उपमहासचिव तथा पूर्व परराष्ट्र मन्त्री प्रदीप गेवाली उहाँसँगको यही कुराकानीसँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ भोलि फेरि आजको सन्दर्भमा फरक विषयमा फरक व्यक्तिका अनुभवसँगै हामी आउनेछौ त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको

0: त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
2: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
3: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
4: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
3: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
4: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
3: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे लिड टुमोरो।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भिडियो मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्दे,
7: शाखा कार्यालय तिलोतमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
9: विश्व शान्तिको म

0: अंडा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईले नि
1: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दूध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ
2: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
3: सिकल सेल रोग सम्बन्धी जानकारीमूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरूरी सूचना
4: विशेष गरी थारू समुदायमा देखिने सिकलसेल बिरामीको खोजी पहिचानका लागि तिलुत्तमा नगरपालिकाले आज वडा नम्बर 13 र भोलि वडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ
3: समय बिहान 10 बजेदेखि
4: अनुरोधक तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही
5: स्वास्थ्यमा बटवल
6: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
5: असल अभ्यासदेखि नीतिका कुरा
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल
7: साउजी गुड्का दिनु न
8: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
9: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
5: सिकल सेल रोगको एक जानकारी
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाई हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
5: सिकल सेल रोगका लक्षणहरू
11: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
4: छाती पेट हात खुट्टा ढाडमा अचानक र कडा खालको दुखाई हुने
11: जन्डिस हुने
4: आँखाका समस्याहरू देखा पर्ने
11: संक्रमणहरू भइरहने
4: पक्षीघात समेत हुने
11: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
6: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार
11: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त

0: स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
0: कुनै पनि रोगको संक्रमण विरूद्ध खोपहरू लगाउनु पर्छ।
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
0: रक्त अल्पताको उपचार गराउनु पर्छ।
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
0: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
1: धेरै तनाव लिनु हुँदैन।
0: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम।
0: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
0: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
6: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैँ वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिन।
8: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
7: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
8: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
7: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: नमस्ते डाक्टर साहब।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
10: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
10: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुसी नहुनु,
10: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
10: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
10: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
10: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ए दाई पख्नुस् न पख्नुस्। के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको।
13: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
13: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
13: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
13: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
13: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
10: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
10: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
10: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
15: हुन्छ
16: हुन्छ ल हुन्छ।
14: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
15: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
15: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
14: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
15: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
15: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
14: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
17: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
18: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
17: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
18: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
17: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊं। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
18: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
17: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आग ना लगी देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होता है कि नहीं होता है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे उका व्यवस्था ना करा जाए। सलाई, लाइटर, लड़की बच्चन के पहुंच से दूर रखा जाए। लकड़ी जलाई की खाना बनाए के बाद पानी से छीटा मार के उका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम, बीड़ी ना पिया जाए। अगर पिया जाए तो उका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजदीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
1: आग लागी तथा डडेलो बाट जोगिउ र जोगाउ।
2: चैत बैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
1: सलाई, लाइटर जस्ता सामान बालबालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
1: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
3: खेतमा रोपाई शुरू गर्ने परम्परा पहिलेदेखि चलिआएकोले यसलाई हिले जात्रा अर्थात निवारी भाषामा ज्या पुन्ने समेत भनिएको स्थानीय बताउँछन्।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले पुनः इरानमाथिको आक्रमण व्यापक बनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले व्यापारिक जहाजहरूमाथि भइरहेको लगातार आक्रामक गतिविधिको प्रत्यक्ष जवाब स्वरूप कार्यवाही गरिएको दावी गरेको छ। सेन्टकमले निशाना बनाइएका स्थानहरूमा सैन्य सामग्री, संचार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली तथा ड्रोन भण्डारणसँग सम्बन्धित अड्डाहरू रहेको जनाइएको छ। सेन्टकमले इरानलाई युद्धविराम सम्झौताको सम्मान गर्ने अवसर दिइएको थियो तर उसले त्यसो नगरी एकतर्फी आक्रमण गरेको आरोप लगाएको छ। उसका अनुसार 20 लाख ब्यारेलभन्दा बढ़ी कच्चा तेल बोकेर हर्मुज जलमार्गबाट यात्रा गरिरहेको पनामाको झण्डाधारी एमटी किकु तेल ट्याङ्करमाथि इरानले आक्रमण गरेको थियो। इरानले हालसम्म यी नयाँ अमेरिकी आक्रमणबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको उल्लंघन जारी रहेमा इरानको अस्तित्व नै समाप्त पार्ने चेतावनी दिनुभएको छ। आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा ट्रम्पले इरानले कहिल्यै पाठ नसिक्ने भन्दै यस्तै अवस्था रहिरहे आफूहरू पूर्ण सैन्य शक्ति प्रयोगका लागि बाध्य हुनुपर्ने बताउनु भएको हो। हर्मुज जलमार्गमा पानामाको झण्डा बोकेको जहाजमाथि हिजो ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण थालेको थियो।
3: अब खेल समाचार। फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेल आज सकिँदैछन्। अन्तिम दुई खेलमा अहिले समूह जेका अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रिया बीच प्रतिस्पर्धा भइरहेको छ। यो समूहबाट अर्जेन्टिना नकआउटमा प्रवेश गरिसकेको छ भने अस्ट्रिया र अल्जेरिया नकआउटको प्रतिस्पर्धामा रहनेछन्। यसअघि आजै बिहान सम्पन्न समूह केको खेलमा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै नकआउटमा स्थान बनाएका छन्। यही समूहको अर्को खेलमा कंगोले उज्बेकिस्तानलाई पराजित गरेको छ। फिफा विश्वकप अन्तर्गत राति सम्पन्न खेलमा इंग्ल्याण्डले पानामालाई 2-0 पराजित गरेको छ। जुड बेलिङ्घम र ह्यारिकेनको एक एक गोलको मद्दतमा विजय इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नक आउटमा पुग्यो। सोही समूहको अर्को खेलमा घानालाई 2-1 गोलले पराजित गर्दै क्रोएसियाले पनि अन्तिम 32 स्थान बनाएको छ। विश्वकप फुटबलमा राउण्ड अफ 32 खेल आज राति शुरू हुँदैछन्।
4: अब मौसम मनसुनी वायु सक्रिय हुन थालेसँगै आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशमा भारी वर्षाको पनि सम्भावना छ भने मधेस र बागमतीका सम्पूर्ण क्षेत्र, गण्डकीका केही तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म मनसुनी वायुको प्रभाव रहेको छ। अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी 3-4 दिनभित्र मनसून विस्तार हुने सम्भावना छ। अहिले बिहान सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी क्षेत्रमा आंशिक बदली छ। आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। पहाड़ी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ भने तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको भाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका तराई र मधेस प्रदेशका केही स्थानमा हुरी समेत चल्न सक्ने पूर्वानुमान गरिएको छ। राति कोशी प्रदेशका पहाड़ी र तराई भेगका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: राष्ट्रपा महाधिवेशनले प्रभावित प्रतिनिधि सभा बैठक आज बस्दै विभिन्न विधेयक तथा महालेखाको प्रतिवेदन पेश गर्ने कार्यसूची।
4: मदन भण्डारीको 75 औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डले एकै मंचबाट सम्बोधन गर्ने।
3: वर्षासँगैको पहिरोले इलामको गोलखर्क राजदुवाली सड़क अवरूद्ध, मेची राजमार्ग स्थित रोङ क्षेत्रको सड़कमा पनि सवारी आवागमन रोकियो।
4: तेल ट्याङ्करमा आक्रमण भएपछि इरानका विभिन्न क्षेत्रमा अमेरिकी कार्यवाही, अस्तित्व नै समाप्त पारिदिने ट्रम्पको चेतावनी।
3: र फिफा विश्वकपमा समूह चरणका अन्तिम दुई खेल जारी, अघिल्लो खेलमा पोर्चुगल कोलम्बियासँग बराबरीमा रोकियो।
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। टेक्सस इन्टरनेशनल कलेज अनाउन्सेस रजिस्ट्रेशन ओपन।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
2: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि
3: सम्पर्क 9857024344 9857035227 र 9857073220
4: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो
5: घर बनाएर त सिद्धियो दिदी अब अर्को झन्झट छ सोफा दराज पलङ फर्निचर फर्निसिङको काम सबै बाँकी छ कहाँ जाने हो कुन्नी
4: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा त्यही जानुहोस् न तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ हामी कहाँ काठको दराज पलङ डाइनिङ टेबल ड्रेसिङ टेबल कम्प्युटर टेबल टिभी ट्रली मेट्रेस दस्ना पर्दा सिरक डोरम्याट कार्पेट ड्रम बक्स प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ नयाँ राज स्टोर तिलोतमा 8 करैया 4 नम्बर रूपन्देही प्रोप्राइटर राजेन्द्र थापा गोमा कुमारी पाण्डे थापा मोबाइल 9847077003 9847066155 र 9847016539 हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ
6: भर्ना खुल्यो
7: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
7: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
6: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको

0: सासुसालको मेसो खोज्दै छौ क्या।
1: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
2: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
1: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
3: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाऊ।
3: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
6: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
7: हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिनीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
14: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
13: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
14: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।

0: तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: सिकल सेल रोगको एक जानकारी।
5: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
4: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
5: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाई हुने,
6: जन्डिस हुने,
5: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
5: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
5: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
6: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
5: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
5: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनु पर्छ,
5: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
5: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
5: सिकलसेल रोगको रोकथाम:
6: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
5: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिकराम, रूपन्देही।

0: अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
0: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
2: जन्डिस हुने,
0: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
0: पक्षघात समेत हुने,
2: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
0: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
2: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
0: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
2: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
0: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
2: रक्त अल्पताको उपचार गराउनु पर्छ,
0: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
2: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
0: धेरै तनाव लिनु हुँदैन,
2: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
0: सिकलसेल रोगको रोकथाम:
2: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
0: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
2: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
0: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
2: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिक्राम, रूपन्देही।
3: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
3: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
3: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
3: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
3: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
6: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
6: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
7: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धूम्रपान सेवन नगरौं।
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगू, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउँ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिउँ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले गरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
8: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
7: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
8: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
9: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
10: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
11: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
12: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
11: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
13: रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
14: किन झोक्राउनु भन्छ काका?
15: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
14: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
15: ए, बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो।
16: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसाङ लिने, न फुट्ने, रङ गर्न नपर्ने
17: फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग शेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98570 2157 र 98472 98228।
18: बुटवल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस बुटवल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 को दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 मा व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोध स्थानीय भू उपयोग परिषद बुटवल उपमहानगरपालिका बुटवल।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सीटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर। फोन 071-410-380 071-410-479 मोबाइल 9875-85188 9875-20752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: होइन कुर्खेबा, किन के भयो र?
2: बाह्र चौरा घुमे
3: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
4: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
1: होइन पुर्खेबा, फेरि दौडिँदै कता हो?
2: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
4: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
5: सौजी क्युआर भयो है?
6: ए बकुलस्ता मेसेज आएको छैन।
7: घरी एसएम

0: 4.1 सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन सुरुवातसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र

0: मा फल्ने आँप लिची कटहरहरू पनि पाइन्छ।
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
2: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही।
0: फोन नम्बर 071-560-205।
3: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
4: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
3: के तपाईँको बगैँचामा फल लागेको छैन?
4: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजार से लाएर लगाइहाले हजुर। एकको दाना फलेन।
3: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
4: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
3: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि।
4: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
5: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
2: गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
5: फोन नम्बर 560-205।
6: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
7: एचआईभी संक्रमितहरूको लागि लान्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
8: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
9: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: सधैँ हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
0: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँसपात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
0: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
4: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल मेन्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 071-531-641।
7: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
8: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
11: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
12: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
11: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
14: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
6: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
14: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
6: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
15: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तम नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
16: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
17: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
16: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
18: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपन्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
19: शान्तिको आवाज रेडियो

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
7: हेलो
8: हेलो बहिनी सन्चै छौ
7: हजुर सन्चै छु हजुरलाई कस्तो छ
8: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
7: अनि हुलाकमा पो जानु
8: हो नि हुलाकमा जाऊ न
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
8: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
7: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
8: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
7: ए सहरमा मात्र होला नि
8: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
7: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: नमस्कार स्वयंसेविका दिदी
11: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
11: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
10: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
11: हो त
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
11: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनु पर्छ
9: नेपाल सरकार विज्ञापन बोर्ड
13: खै जन्म दर्ता दिनुहोस् त
14: जन्म दर्ता गरेको छैन नि म्याडम
13: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
14: हो र मलाई त थाहा नै थिएन म्याडम
13: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
14: पहिला कसैले भनेन
15: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
16: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड
9: अब सुन्नुहोस्
16: पूरा समाचार।
11: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
16: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
11: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
16: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
11: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
16: मद्यपान र धूम्रपान सेवन नगरौ।
11: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
16: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
16: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
16: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
11: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
11: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
11: सचेत बनाऊ।
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: साउजी, गुड्का दिनु न।
17: ल, के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
18: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
19: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
20: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
21: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
20: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
21: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
20: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
21: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
20: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
21: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
20: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
19: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनिसक्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
22: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
23: लामखुट्टेको टोकाईबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाईबाट बस्न अनिवार्य झुनको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाईबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
24: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
24: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनिसक्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
25: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गिने के सबै, खुट्टा नचल्ने चल्ने पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गए थेरापी गर्नु के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
0: श्री बाबा म बेस्तरी खुसी म त अहिले
25: अब त म त बचेँ भनेछ नि म
0: सुमाया सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
22: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570-59934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 98550-50934

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: Marga Kanti OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470240870.
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479, मोबाइल 98575188, 98575252. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
6: सौजी क्युआर भयो है?
7: ए, भन्नुस् त, मेसेज आएको छैन.
8: घरी एसएमएस आए न.

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 98-026-3711 र 98-026-21-354।
4: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन।
6: हो भाई आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
9: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
10: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
9: मणिमुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द।

0: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडिग्राम रूपन्देही।
1: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
2: हाम्रा सेवाहरू:
1: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
2: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
1: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
2: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
1: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
3: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
4: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
5: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
6: हाम्रा सेवाहरू:
5: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
5: बाल रोग,
6: छाला तथा यौन रोग,
5: हार जोड्ने नसा तथा बात रोग,
6: टाउको तथा मनोरोग,
5: नाक कान घाँटी,
6: जनरल सर्जरी,
5: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
5: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
5: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
9: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
10: 9857021-835।
11: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
12: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
11: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
13: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
11: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
14: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाऊ।
15: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पुसिलो खाना खुवाऊ।
18: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
19: हेलो
0: हेलो बहिनी, सन्चै छौ?
19: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
0: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: आहा, अनि हुलाकमा पो जानु?
0: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
0: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयं सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अन्डा, माछा मासु खान

0: पर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नु भएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: खै, जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेनन्?
0: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
0: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
3: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरूमध्येकै ठूलो दान, महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: दिलकुमारी आज त काम गर्ने जागरै छैन।
2: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ,
5: लैङ्गिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लाग्छ यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857079934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855509934।
9: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौं। ग्यासको गन्ध आए व्यवस्था नगरौं। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौं। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरुट, तमाखु, चिलिम, सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं। घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ। मोबाइल 9855509934। ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
10: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ, 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नि फर्केछ, हेर्नुहोस् जमा नि फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने, हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
11: बिनिसरा मसरङ्गी गाइडको भन्नुमा 10 सिटाउजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
12: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
11: अब त म त बच्यो भनेको छ नि। म
12: सुझाएर रामराजीपुर कल्याणपुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
8: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
15: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: होइन श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
17: कहाँ हुनु नि, म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउ कि भनेर त्यतै जान लागेको नि दिदी।
16: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
17: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
16: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने, अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनि लेखिनु पर्यो र भाइ?
17: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
16: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
18: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: मानसिक समस्याबाट बच्ने उपायहरू।
20: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
19: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
20: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
19: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
20: असल साथीहरूसँग मात्रै संगत गरौं।
19: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
20: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
19: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: किन झोक्राउनु भन्छ काका?
23: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
22: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
23: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
24: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका धोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98570271757 र 98472928।
25: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
26: होइन, के खुसीको खबर हो दाजु?
25: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
26: हो र?
25: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
27: यति बेला मध्याह्नको

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास। गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो, तोलाको 2,83,800 रूपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्नेच्युडको भूकम्प, मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी। र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा, अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लाग्यो। नेपाल खबरमा अब पूरा खबर। आज पूर्वका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्न सक्ने महाशाखाको पूर्वानुमान छ। दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। गैराती पनि कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी परेको थियो। आज झापा, इलाम, पाँचथर, ताप्लेझुङ, त्यसै गरी संखुवासभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको वहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, महाकाली र यिनका सहायक नदी तथा कन्काई कमला र पूर्वी राप्ती तथा पश्चिम राप्तीको वहाव सतर्कता तहभन्दा तलै छ। पूर्वानुमान महाशाखाको बाढ़ी सूचना अनुसार भोलि र पर्सि कोशी, बागमती, गण्डकी, मधेश र सुदूरपश्चिमका साना नदीमा वहाव आकस्मिक बढ़न सक्छ। पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना छ। लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ़दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास थालेको छ। गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल प्रशासनले ट्रियाज प्रणाली लागू गरेको छ। यस प्रणालीले अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विष्णु प्रसाद गौतमका अनुसार ट्रियाज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ। अत्यन्तै गम्भीर अवस्थाका बिरामीलाई रातो संकेतमा राखी तत्काल उपचार शुरू गरिन्छ। यस्तै मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो संकेतमा र सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो संकेतमा वर्गीकरण गरिने डाक्टर गौतमले बताउनुभयो। अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक 2,000 देखि 2,500 सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि पुग्ने गरेका छन्। सीमित जनशक्ति र स्रोत साधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्रियाज प्रणाली प्रभावकारी हुने अस्पतालले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनसादीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँमा कारोबार भएको थियो। आज सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन आज तोलाको 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 4,180 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रूपियाँ पुगेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज मदन भण्डारीको जन्म जयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मंचमा देखिँदै 5 महिना लगाएर घरती भीरको चट्टान फुटाइयो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइरहेछ। भण्डारीको जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरू सँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरू सहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दासढुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिका 4, खाल्ले र हलेसी तुवासुङ नगरपालिका 11 र राजापानीको सीमा नजिक पर्ने चर्चित घरतीभिरको चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारी केन्द्र दिक्तेल बजारबाट अहाले रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरतीभिरको विशाल चट्टान 5 महिना लगाएर फुटाई सड़क निर्माण गरिएको छ। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न भएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 82-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरतीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो। अब विदेशको खबर। जापानको उत्तरपूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटीय समुद्र नजिक रहेको छ। भूकम्प स्थानीय समयअनुसार बिहान 7:25 गएको हो। यसको केन्द्रबिन्दु जमीनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवाते सहित आआमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको खबरमा उल्लेख छ। अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा धेरै भूकम्प प्रभावित देशहरूमध्ये एक हो। अब खेल खबर। साबिक विजेता अर्जेन्टिना समूह जेमा 100% नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 गोलले पराजित गर्दै लगातार तेस्रो जित हात पार्यो। अर्जेन्टिनाको जितमा जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान 1-1 गोल गरे। मेसीको यो विश्वकपमा 6 गोल हो। मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म सर्वाधिक 19 गोल गरेका छन्। जोर्डनका मुसा अल तमारीले सान्त्वना गोल फर्काएका छन्। यस्तै समूह जेको अर्को खेलमा अस्ट्रिया र अल्जेरिया 3-3 गोलको रोमाञ्चक बराबरीमा खेल्न पुगे। अस्ट्रिया र अल्जेरियाले समान 4-4 अंक जोडेका छन्। गोलअन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदा दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। र फिफा विश्वकप फुटबलमा समूह जेका 2 खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लागेको छ। राउण्ड अफ 32 समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा 2 पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराति 1:15 दक्षिण अफ्रिका र क्यानाडाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वका 1-2 ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास, गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो, तोलाको 2,83,800 रूपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्नेच्यूडको भूकम्प, मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी र विश्वकप फुटबलमा साबेक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लाग्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे चोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाउ, बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5825।
5: आग लागि तथा डडेलोबाट जोगिउँ र जोगाउँ।
6: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
6: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
5: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
6: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
5: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
6: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
6: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
5: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ। वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
7: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
8: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
13: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
14: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
13: मणिमुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
15: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
16: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
15: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8, करैया 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
17: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। कक्षा 12 को बोर्ड परीक्षा में उत्तीर्ण संपूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षा को शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देही में बीबीएस र बीएड प्रथम वर्ष में भर्ना खुले सहर्ष जानकारी गराउँदछौं।
18: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
17: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
18: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
17: सम्पर्क 9857016604, 9847078 र 0715140029।
18: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
19: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
20: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
19: आहा यो नि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
19: ल यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
22: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाऊ।
23: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
27: सिकल सेल रोग सम्बन्धी जानकारी मूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरुरी सूचना।
28: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिलोत्तमा नगरपालिकाले आज उडान नम्बर 13 र भोलि उडान नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
27: समय बिहान 10 बजेदेखि।
28: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
29: स्वास्थ्यमा बटवल,
30: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
29: असल अभ्यासदेखि नीतिका कुरा,
30: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
29: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
28: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
29: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: खै दाई दुईखी लिची रोड अनि एउटा सुर्ती ल्याउनुस् न।
1: ए ल ल लिनुस् भाइ।
0: अनि दाई कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो। तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन हो।
3: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
6: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
6: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं, र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमाने फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
9: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ। फागुन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्। जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी। हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेछ नि।
6: रामराजीपुर कलिमपुर भन्छ नि, मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर वही गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बिहानै पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 98550 5094

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: वर्जल घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
3: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भए

0: प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
2: कहाँ हुनुहुने? उहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र अध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
1: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
2: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
1: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
2: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
1: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
3: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानुनी आधार पनि हो।
1: डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: बर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 square feet को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
5: भुजल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुजल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कृतागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कृतागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुचवल।
6: होइन पुर्खे बा, किन के भयो र?
7: 12 चौरासी
6: भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
8: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
6: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
7: ए, किरिम झनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
8: सम्पर्क क्रिम्सन अस्पताल, त्रियोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
11: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071 573 823।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित। अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको 3 दिन 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। चुरोट बीढ़ीको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष। उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो। इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातीदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अरियालले आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभएको हो। विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। पारित हुनु अघिको छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सामा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 100% भन्सार छूट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन रकमान्तरको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाइ छ। उपराष्ट्रपति रामसाहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता, एआई र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवको अवसरमा काठमाण्डुमा आयोजित समारोहमा उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। राष्ट्रपति यादवले शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो। अबको 3 दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछि मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले भनेको छ। मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेका बेला अबको केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबैसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। उत्तिकै मात्रामा चुरोट बीढ़ी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको वेल कर्नेल मेडिकल कलेज, बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलएनए का अध्ययनसहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बीढ़ी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै 3 गुणासम्म बढ़िरहन्छ। 24 लाख भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सर जन्य पदार्थ सोच्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजनी वृत्ति जस्ता समस्या महिलालाई मात्र निम्त्याउँछ। यसैले चुरोट मिडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सुर्तीजन्य पदार्थसँग जोड़िएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि शुरू भएको छ। तीन दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा हरिहाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसर क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लिटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन। दुई पक्षबीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ। अब खेल खबर। विश्वकप फुटबल 2026 नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग एक एक गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरण पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित, अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वागलेको प्रतिबद्धता। अबको चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। चुरोट बिर्खीको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष, उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काभ्रेको ऐतिहासिक नगर पनौतीमा आजदेखि हिलीजात्रा शुरू भएको छ। 1422 वर्षदेखि मनाइँदै आएको परम्परा अनुसार आज बेलुका पुण्य माता खोलामा नागको प्रतीकका रूपमा 2 बाँस तिर्छ्याइने र देवगणहरू पारी पुगेपछि विशेष यात्रा शुरू भएको मानिन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने यो यात्रा सकेको भोलिपल्टदेखि खेतो काम थाल्ने त्यहाँको प्रचलन छ। आज राति अबेर भद्रकालीको रथ तानिने र रातभरि गैड़ पूजा गरिने पनौती यात्रा मूल व्यवस्थापन समितिले जनाएको छ। स्थानीय पर्व मध्ये ठूलो मान्ने यो 3 दिने जात्राको अवसरमा पनौती नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। सिन अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरंग अर्थात ओपीडी सेवा भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले निकालेको सूचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपीडी सेवा लिन पाउनेछन्। बीमा अन्तर्गतको ओपीडी टिकट बिहान 7 बजेदेखि 11 बजेसम्म तथा दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म लिन सकिन्छ। अस्पतालले गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सबै सेवा बन्द गरेको थियो। कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि लगाएका लौका, काउली र आलुमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभागको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अस्ति शुक्रबार गरेको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याएको लौकामा 66.51%, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याएको काउलीमा 64.54% र सल्यानबाट ल्याएको आलुमा 66.99% विषादी पाइएको हो। प्रयोगशालाको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएका तरकारी उपभोगका लागि पूर्णत अयोग्य मानिन्छन्। यी तीनवटै नमूनामा तोकेको सीमाभन्दा निकै बढ़ी विषादी भेटिएकोले ती तरकारीहरू बिक्री हुन नदी नष्ट गरेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सड़कमा परम्परागत शैलीका आकर्षक सड़क बत्ती जडान गरेको छ। रातिको समयमा पैदल यात्री तथा सर्वसाधारणका लागि सुरक्षित र सहज आवागमन तथा आकर्षक बनाउन शुक्रपथ सड़कमा परम्परागत शैलीका सड़क बत्ती जडान गरेको महानगरले जनाएको छ। बेलुका बल्ने परम्परागत शैलीका सड़क बत्तीले इन्द्रचोकदेखि विशाल बजारसम्मको व्यापारिक तथा पर्यटकीय क्षेत्रलाई आकर्षक र मनमोहक बनाएको छ। ललितपुरको सातदो बाटोदेखि लगनखेल हुँदै मंगल बजार सड़कको खानेपानी पाइपलाइनमा क्षति पुगेकाले केही दिन खानेपानी अवरूद्ध हुने भएको छ। मंगल बजारदेखि गुवारको सड़कको दक्षिण र गुवारकोदेखि सातदो बाटो चोकसम्म चक्रपथ भित्री क्षेत्र लुकुसी, कनीबहाल, ओकुबहाल, थैना, प्रयाग पोखरी र लगनखेलमा खानेपानी सेवा केही दिन अवरूद्ध हुने केयूकेएल ललितपुर शाखाले जनाएको छ। नेपाल विद्युत प्राधिकरणले जानकारी नदिकन पाइपलाइनमा क्षति पुगाएको र पानी वितरणको समय मात्र जानकारी भएकाले मरम्मत नसकिएसम्म वितरण कार्य अवरूद्ध हुने केयूकेएलले जनाएको छ। र काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक गाडीमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। पछिल्लो समय निजी तथा सार्वजनिक बस, माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुड्न थालेपछि कड़ाई गर्न थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश दास सुवेदीले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो समय 37 गाड़ी धनीलाई सिसा हटाउन लगाएर जरिवाना समेत गरिएको छ। दिउँसो 3 राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अबको 3 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अप्नाउन आग्रह। पनौतीमा आजदेखि हिले जात्रा शुरू, भद्रकालीको रथ जात्रा मनाइँदै। र सिक्किम अस्पताल महाराजगंजमा स्वास्थ्य बीमा कार्यक्रमको ओपीडी सेवा भोलिदेखि फेरि शुरू हुने। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
1: ए ल ल लिनुहोस् भाइ।
0: अनि दाई कति भयो पैसा?
1: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
2: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला तो नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
7: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्
8: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दा त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुमा 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
10: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
9: अब त म त बच्यो भने छ नि। म
10: रामराजीपुर कलिपुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
11: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।

0: द्वारका खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पस्तानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98570 21 757 र 98472 96 228
4: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 को दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको उक्त वर्गीकरणको कित्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा कित्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 मा व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोध स्थानीय भू उपयोग परिषद बुटवल उपमहानगरपालिका बुटवल
5: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
5: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
7: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
8: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स

0: छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानले पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा, बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी।
0: मोबाइल 9806637111 र
1: 9806621354।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
4: फोन नम्बर 071-531-6141 535-641।
5: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी। काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं। लिंग जात वर्ग होइन, श्रमलाई इज्जत गरौं। महिलाको श्रमलाई सक्दो हौसला बढाऊ। महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
6: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
7: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
8: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
5: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
10: हाम्रा सेवाहरू:
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
13: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेका छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
14: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
13: ए साइला पनि, दुनियादारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निदान हस्पिटल आजै जाम।
15: हजुर, नेपालमै उत्कृष्ट
13: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निदान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निभान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निभान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी

0: प्रायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्देही सम्पर्क फोन 071-592-183 मोबाइल 98-570-68-805 97-676-091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
1: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज।

0: ओ मिन भाइ कता हो लखर लखर घर बनाएर भ्याउनु भयो?
1: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
0: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर्स, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
3: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
2: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
3: सम्पर्क 98570-16604, 98470-78505 र 071-514-029।
2: पशुपति कलेज तिलोत्तमा 16 कोटी होबा बोहिया रूपन्दे।
4: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
5: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
4: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
6: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
4: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
7: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
8: सबै मिलाइ खुवाउ।
7: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाउ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
9: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
10: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: सिकल सेल रोग सम्बन्धी जानकारी मूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरुरी सूचना।
2: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिरुत्तमा नगरपालिकाले आज वडा नम्बर 13 र भोलि वडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: समय बिहान 10 बजेदेखि।
2: अनुरोधक तिरुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: खैदाई दुई किलो चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल लिनुहोस् भाइ।
5: अनि दाई कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिमाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाटो नगर।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
5: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
6: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आज आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि जस्तो मलाई सन्चो भयो भनेर भन्दैन त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाटो नगरोस्
4: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई बाबाले जान्छ भन्दैन खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
7: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिताजी हात खुट्टा चल्दैन थियो मेरो पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि मेडिकल गए उहाँ एक्सरे गरे दबाई ल्याएर खाएँ दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब भन्नुभयो न आत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु
8: श्री बाबु म बेस्तरी खुसी म त अहिले
7: अब त म त बसेँ भनेको छ नि म
8: रामराजीपुर कल्याणपुर भन्छ पितनमाडी मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतातै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतातै पोल्ने दुख्ने बेसरी पटौनी सुतेको सुते हुने सुती सुती खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहीँ बहनी त्यहाँबाट त्यहाँ बहनी हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै पकाउँदै कोही काचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
9: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ़ चितवन मोबाइल 9855509934
10: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए साप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
11: अनुरोध है लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
12: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
13: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
12: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
13: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
12: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
13: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
12: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
14: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
15: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
14: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
15: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
14: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: घर र मन दुवै रंगीन बनाउने आकर्षक शर्तहरू लागू हुनेछन्।
1: बिस्तो शान्ति

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870।
4: किन झोक्राउनु भन्छ काका?
5: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
4: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
5: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-96।
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: नानी खाना खान आऊ।
9: लाउ दिनुस्।
8: हात धोयौ?
9: धोइसके बाबा।
8: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
9: ढिला भइसक्यो।
10: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
8: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
10: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
11: वर्षेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
2: नेपाल सरकार विज्ञापनको।
12: उत्सवको पर्व
13: एसआर गिप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर,
12: इन्डियासी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
13: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
12: फोन नम्बर 071-542-6999।
14: सौजी क्युआर भए
15: ए बकनुस् त, मेसेज आएको छैन
16: घरी एसएमएस।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि
5: हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा।

0: जिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: रेडियो
4: पुलिस अब मेजरको पासरूममा

0: सधैँ हतार हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाऊ न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका पाँच, मणिग्राम रूपन्देही।
2: आग लागि तथा डडेलोबाट जोगियौं र जोगाऊ।
0: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
2: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
0: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
2: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
0: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
2: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
0: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
2: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
0: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल, नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ।
2: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
0: कञ्चन गाउँपालिका, कञ्चन रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, जिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो।

0: धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
0: मोबाइल 9806233111 र
1: 9806211354।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
4: फोन नम्बर 0175136041 5-35-641।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
9: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
10: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
11: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
10: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
11: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
9: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
12: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
13: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सरसफाई के बारे में ख्याल कैल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
14: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दाता।
13: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
12: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
13: फल फूल और साग पात बच्चा के खाना साथ साथ
14: सब मिल के खियावल जाए,
13: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
14: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे 2 जवा बेसी देवल जाए।
13: लेकिन ई सब खियाए वाला चीज और तैयार करे के
5: खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने।
14: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
4: नमस्ते आए नमस्ते होइन बुढेसकाल में के कुरा में हो बुढ़ा बुढ़ी गफित
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोज्दै छौ क्या
4: आहा यो नि तरिका सासू ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
4: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाइ खुवाउ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
21: सिकल सेल रोगको एक जानकारी
22: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
21: सिकल सेल रोगका लक्षणहरू
23: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
22: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने
23: जन्डिस हुने
22: आँखाका समस्याहरू देखा पर्ने
23: संक्रमणहरू भइरहने
22: पक्षघात समेत हुने
23: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
22: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकलसेल रोगको उपचार
23: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
22: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
23: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
22: आँखाको नियमित परीक्षण गर्नुपर्छ
23: रक्त अल्पताको उपचार गराउनु पर्छ
22: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
23: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
22: धेरै तनाव लिनु हुँदैन
23: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
22: सिकलसेल रोगको रोकथाम
23: सिकलसेल रोगको अवस्थाबारे थाहा पाउन रक्त परीक्षण गराउने
22: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
23: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
22: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
23: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिकराम रूपन्देही।
0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज शान्तिको आवाज।
18: धौलागिरीको काखमा रहेको बलेवाको ढकाल बस्ती एउटा यस्तो गाउँ जहाँ आजसम्म मदिराले प्रवेश पाएको छैन। नाग र झाँक्रीलाई चढाइने बलिबाहेक यहाँ काठमार समेत हुँदैन। कैयौं अघि एउटा ढकाल परिवारबाट शुरू भएको यो बस्ती सयौंको संख्यामा भरिभराउको परिवार बनेको थियो, तर समयसँगै गाउँ रित्ति नै गयो। आज आफ्नै मान्छे जम्मा गर्न पनि कठिन छ। हराउँदै गएको संस्कार, अधुरो कुलपूजा र विस्थापनको पीड़ाबीच पनि मायाको कथा भने अझै जीवित छ। यही पवित्र गाउँमा हुर्किएको सोझोर लोके र चार गाउँ पारी बैंसले ढकमक्क फुलेकी चमेलीको प्रेम कथा, त्यही गाउँको सुवास र सम्झनासँगै हामी प्रस्तुत गर्दैछौ लोके र चमेली।

0: सिकल सेल रोग को एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जीन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
0: सिकल सेल रोगका लक्षणहरू:
2: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती पेट हातखुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
2: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
2: संक्रमणहरू भइरहने,
1: पक्षीघात समेत हुने,
2: ज्वरो।
3: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा एकै मंचमा उभिए शीर्ष कम्युनिष्ट नेताहरू। मदन भण्डारी फाउण्डेशन बन्यो साझा मंच, वाम ध्रुवीकरण नेताहरूको जोड। प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित, पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य गरिने अर्थमन्त्री वाग्लेको दावी। काठमाडौँको शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको ओपीडी सेवा भोलिदेखि फेरि शुरू हुने। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे। अबको 3 दिन 4 वटा प्रदेशका केही ठाउँमा अत्याधिक वर्षा हुन सक्ने। लुम्बिनी प्रदेशमा यो वर्ष 25 लाख बिरूवा रोप्ने लक्ष्य। शान्ति नमूना माविको प्रभावमा लोकनाथ कण्डेल नियुक्त, विद्यालयको साकलाई अझ उच्च बनाउने प्रतिबद्धता। र विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्दै।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित विशेष कार्यक्रममा पूर्व राष्ट्रपति विद्यारवि भण्डारीको प्रमुख आतिथ्यतामा नेपालका प्रमुख कम्युनिष्ट नेताहरू एउटै मञ्चमा उभिएका छन्। लामो समयदेखि फरक फरक राजनीतिक ध्रुवमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालको साझा उपस्थितिलाई पछिल्लो राजनीतिक परिदृश्यमा अर्थपूर्ण रूपमा हेरिएको छ। मदन भण्डारी फाउण्डेशनद्वारा आज काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीमा नेताहरूले देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितका लागि कम्युनिष्ट शक्तिहरूबीच सहकार्य तथा एकता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले विचारमा मतभेद हुन सक्ने भए पनि राष्ट्रिय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर वामपन्थी शक्तिहरूबीच संवाद, सहकार्य र साझा राजनीतिक पहल आवश्यक रहेको बताएका छन्। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै कायम रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनलाई विभाजन होइन वैचारिक स्पष्टता र एकताले अघि बढ़ाउनु पर्ने बताउनुभयो। यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समाजवादी लक्ष्य प्राप्तिका लागि कम्युनिष्ट शक्तिहरू बीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो। नेकपाका सह संयोजक माधव कुमार नेपालले विगतका तिक्तता दोहोर्याउनुको सट्टा जनताको हितलाई केन्द्रमा राखेर नयाँ राजनीतिक समझदारी निर्माण गर्नुपर्ने बताउनुभयो। अर्का नेता झलनाथ खनालले पनि कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन व्यापक एकता आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेताहरूले जननेता मदन भण्डारीको राजनीतिक योगदानको स्मरण गर्दै उहाँका विचारलाई वर्तमान सन्दर्भमा व्यवहारमा उतार्नु पर्नेमा जोड़ दिनुभएको थियो। एउटै मञ्चमा शीर्ष कम्युनिष्ट नेताहरूको उपस्थितिले आगामी दिनमा वाम राजनीतिमा नयाँ समीकरण बन्ने सम्भावना बारे राजनीतिक वृत्तमा थप चासो बढ़ाएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आज बसेको संसद बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो। त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड़ दिने बताउनुभयो। पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट प्रारम्भ हुने उहाँको भनाई छ। सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने मन्त्री वाग्लेको दावी छ। सरकारले अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएकाले आगामी वर्षदेखि त्यसको सकारात्मक असर देखिने भन्दै अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरिने र त्यसको सिफारिशका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो। राइट सेयरिङको कारोबार अरबौंमा रहेकाले उनीहरूलाई पनि करको दायरामा ल्याउने गरी सरकारले आवश्यक नीति बनाउन खोजेको अर्थमन्त्री वाग्लेको भनाई छ। आर्थिक विधेयकमाथि आएका केही संशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएका छन्। यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ। काठमाडौँको शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरंग अर्थात ओपीडी सेवा भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले निकालेको सूचना अनुसार स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपीडी सेवा लिन सक्नेछन्। अस्पतालले बीमा अन्तर्गतको ओपीडी सेवा मात्रै सञ्चालनमा ल्याउन लागेको हो। अस्पतालले बीमा सेवा लिनेका लागि छुट्टै टिकट काउन्टर पनि सञ्चालनमा ल्याएको छ। बीमा अन्तर्गत टिकट बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 1 बजेदेखि 2:30 बजेसम्म लिन सकिने व्यवस्था मिलाइएको छ। यस अस्पतालले गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमका सबै सेवा बन्द गरेको थियो। नेपालमा विगत पाँच वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामीको संख्या झण्डै दोब्बरले बढ़ेको पाइएको छ। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखा निर्देशक हीरादेवी निरौलाले आर्थिक वर्ष 2077-78 15,187 जनाले उपचार खर्च लिएकोमा आर्थिक वर्ष 81-82 28,678 जना क्यान्सरका बिरामीले उपचार खर्च लिएको जानकारी दिनुभयो। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारहरूले समेत थप 1,00,000 सहायता उपलब्ध गराउँदै आएका छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण शाहीका अनुसार अत्याधिक जाँड रक्सी, चुरोट मिणीको प्रयोग, फास्ट फूड तथा जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र जाँड रक्सी तथा चुरोटको बिणीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो। नेपालमा फोक्सो, पाठे घरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएका छन्। सरकारले किशोरीहरूलाई पाठे घरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ। अबको तीन दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सि मंगलबार पनि कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेको बेला अबका केही दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदहरूको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पुगेर अडिएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। मुलुकै ख्याति प्राप्त शिक्षण संस्था शान्ति नमूना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षक लोकनाथ कण्डेल नियुक्त हुनुभएको छ। विद्यालयमा 22 वर्षदेखि कार्यरत कण्डेललाई विद्यालय व्यवस्थापन समितिले नयाँ प्रधानाध्यापकमा नियुक्त गरेको हो। यसअघिका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले उमेर हदका कारण शिक्षण सेवाबाट अनिवार्य अवकाश पाएपछि रिक्त रहेको पदमा कण्डेल चयन हुनुभएको हो। उहाँले झण्डै 5 वर्षदेखि विद्यालयमा सह प्रधानाध्यापकको रूपमा कार्य सम्पादन गर्दै आउनुभएको थियो। नवनियुक्त प्रधानाध्यापक कण्डेले आज पद बहाली गर्नुभएको छ। पद बहालीका क्रममा आयोजित कार्यक्रममा बोल्दै नवनियुक्त प्रधान कण्डेलले शान्ति नमूना माविले आयोजन गरेको साखलाई अझ उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामूहिक प्रयासबाट विद्यालयको शैक्षिक तथा भौतिक विकासलाई नयाँ उचाइमा पुर्याउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै प्रधान कण्डेलले विद्यालयलाई समाजसँग जोड्ने कार्यलाई आफूले प्राथमिकतामा राख्ने बताउनुभयो। 2049 सालदेखि शिक्षण पेशामा आबद्ध कण्डेल गणित विषयका शिक्षक हुनुहुन्छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा भएको कार्यक्रममा निवर्तमान कुलप्रसाद लामिछानेले नवनियुक्त प्रधान कण्डेललाई पद हस्तान्तरण गर्नुभएको थियो। शान्ति नमूना माविमा हाल साधारण, प्राविधिक तथा विशेष शिक्षामा समेत गरी 8,000 भन्दा बढ़ी विद्यार्थीहरू अध्ययनरत छन्। लुम्बिनी प्रदेशमा वृहत वृक्षारोपण अभियान शुरू गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो। प्रदेशभर 25,00,000 बिरूवाको नर्सरी तयार गरिएको र 60,000 भन्दा बढ़ी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। अभियानको शुभारम्भ आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढ़वा गाउँपालिका 2 महदेया स्थित महदेया सामुदायिक वनमा बिरूवा रोपेर गर्नुभएको हो। कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरूवा रोप्नु मात्र पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो। वन क्षेत्रबाट प्रदेश सरकारले करिब 1 अर्ब रूपियाँ राजस्व संकलन गर्ने गरेको उल्लेख गर्दै वनलाई विकासको महत्वपूर्ण आधारको रूपमा अघि बढ़ाइनुपर्ने धारणा राख्नुभयो। मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। विश्वकप फुटबल 2026 को नकआउट चरणका खेलहरू नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्दैछन्। खेल अमेरिकाको लस एन्जल्स रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। यही खेल खबरसँगै हामी अपराह्न 5 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा एकै मंचमा उभिए शीर्ष कम्युनिष्ट नेताहरू। मदन भण्डारी फाउण्डेशन बन्यो साझा मंच, वाम ध्रुवीकरणमा नेताहरूको जोड। प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित, पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य गरिने अर्थमन्त्री वाग्लेको दावी। काठमाडौँको शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको ओपीडी सेवा भोलिदेखि फेरि शुरू हुँदै सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे। अबको 3 दिन 4 प्रदेशका केही ठाउँमा अत्याधिक वर्षा हुन सक्ने, लुम्बिनी प्रदेशमा यो वर्ष 25 लाख बिरूवा रोप्ने लक्ष्य। शान्ति नमूना माविको प्रमा लोकनाथ कण्डेल नियुक्त, विद्यालयको साखलाई अझ उच्च बनाउने प्रतिबद्धता। र विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्दै। अपराह्न 5 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला। नमस्ते।

0: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
1: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
0: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
1: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
2: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बिहार का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: बर्जर घर रंग रौनक, घर रमन दुवे रंगीन बनाउने आकर्षक अफर आज बर्जर पेंट्स को खरीद में पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथ ही स्योर शॉट में पाउनुहोस् 100 स्क्वायर फीट को सेल्फ इल्यूजन डिजाइन पनि शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने, मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि, गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9842128 र 9847024870।
6: किन झोक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857021757 र 9842796228।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
10: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
10: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
10: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
10: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
10: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
10: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नानी खाना खान आऊ।
12: लाउ दिनुस्।
11: हात धोयौ?
12: धोइसके बाबा।
11: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
12: ढिला भइसक्यो।
13: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
11: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
13: त्यति मात्र होइन, पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खानेपानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
14: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाउ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: उत्सवको पर्व
17: एसआर इप्सन क्यानन ब्रान्डको 8 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
16: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
17: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
16: फोन नम्बर 071-542-6999।
18: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
19: होइन, के खुसीको खबर हो दाजु?
18: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
19: हो र?
18: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
19: साउजी क्यूआर भयो है
20: ए भगनुस् त मेसेज आएको छैन
21: घरी एसएमएस आएन

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बारात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदी बहिनीहरू, फलफूल खेतीको सिजन शुरूआत सँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
3: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
1: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ अहिले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
3: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
5: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।

0: नेपाल सरकारसँगको सहकार्य यूएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
1: आगलागी तथा डडेलोबाट जोगियौं र जोगाऊ
2: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
1: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
2: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
1: परालको तौवा भुज लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
2: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
1: वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
2: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
1: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
2: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं।
1: आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ।
2: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुक ढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806317111 र 9806211354।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
8: फोन नम्बर 0175316041 5 35 6 41।
9: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
13: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
13: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
17: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
16: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
17: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
16: मणि मुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
18: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
19: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
20: के भनौँ दाइ? रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
19: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
21: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा।
19: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
22: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
23: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
22: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
23: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
22: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
23: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
22: पशुपति कलेज तिलोत्तमा 16 कोटिहोवा बोहिया रूपन्दे।
0: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। अहा ई होखे न तरीका सास ससुर के, हाँ तब का पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई हो जाले ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
1: देखा पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहनी तनी बता दाते।
0: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
2: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
0: फल फूल और साग पात बच्चा के खाना साथ साथ
1: सब मिल के खियावल जाए,
0: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
1: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेसी देवल जाए।
0: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
1: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
4: नमस्ते आए नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
24: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
4: आहा यो हो नि तरिका सासु ससुराको, हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
25: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
4: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
26: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
27: सबै मिलाई खुवाऊ,
26: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि
27: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
28: सिकल सेल रोग सम्बन्धी जानकारी मूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरूरी सूचना।
3: विशेष गरी थारू समुदायमा देखिने सिकलसेल बिरामीको खोजी पहिचानका लागि तिलुत्तमा नगरपालिकाले आज उडा नम्बर 13 र भोलि उडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
28: समय बिहान 10 बजेदेखि।
3: अनुरोधक तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
5: स्वास्थ्यमा बटवल
6: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
5: असल अभ्यासदेखि नीतिका कुरा,
6: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
5: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
5: कार्यक्रम स्वास्थ्यमा बुटवल।
7: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: खै दाई, 2 खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
11: ए ल ल लिनुहोस् भाइ।
10: अनि दाई कति भयो पैसा?
11: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
12: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
14: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
6: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
14: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
6: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
14: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
6: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
14: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
6: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: सिकल सेल रोग को एक जानकारी।
2: सिकल सेल रोग भनेको एक प्रकार को वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
1: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
2: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाई हुने,
3: जन्डिस हुने,
2: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
2: पक्षीघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
2: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
2: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
2: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
2: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
2: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
2: सिकल सेल रोगको रोकथाम:
3: सिकल सेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
2: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
2: रगत परीक्षण गराउँदा सिकल सेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिकराम रूपन्देही।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी।
4: अवस्था हेरेर किसान अनुगमन गरेर त्यसमा चाहिँ कम्प्युटर जोगाइँदै गर्नुपर्ने देखिन्छ।
5: हर्मुज जलमार्गमा इरान अमेरिका तनाव फेरि चर्किँदै युद्धविराम संकटमा पर्ने चिन्ता,
6: र निको कप महिला T20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई, विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सेम्स क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। आउँदो आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। बजेट पेश भएपछि त्यसलाई कानूनी रूप दिने दुईवटा विधेयकहरू आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 आजको प्रतिनिधि सभाबाट पारित भएसँगै आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा भएको हो। आर्थिक विधेयकले करका दरहरू, छूट, आयकर लगायतका व्यवस्था गर्दछ। यो विधेयक पास भएपछि मात्र बजेटमा उल्लेखित राजस्व उठाउन कानूनी आधार मिल्छ। यस्तै राष्ट्र ऋण उठाउने विधेयक सरकारले ऋण लिन पाउने अधिकार दिन्छ। बजेटको खर्च धान्न आन्तरिक बाह्य ऋण उठाउन यो विधेयक चाहिन्छ। यी दुवै पास भएपछि बजेट कार्यान्वयनको कानूनी आधार तयार हुन्छ। आजको बैठकमा आर्थिक विधेयक बहुमतले पारित गरेको हो भने राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएको हो। दुवै विधेयकमा संशोधनकर्ता र अन्य सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभयो। छलफलका क्रममा सांसदहरूले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा धेरै ऋण दिएको भन्दै आलोचना गरेपछि अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूले ऋण बढ़ाएको विषयमा प्राज्ञिक अनुसन्धान हुनुपर्ने बताउनुभयो। आफूले जीडीपीसँग ऋणको अनुपात नबढ़ने गरी मात्रै ऋण लिएको जिकिर गर्दै उहाँले यो अनुपात बढ़ाउने सरकारमाथि अनुसन्धान हुनुपर्ने बताउनुभयो। यस्तै आर्थिक विधेयक 2083 माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले उच्च करको दरले राजस्व बढ़ाउनुको सट्टा घटाउने र अनौपचारिक बढ़ाउने तर्क गर्नुभयो। करको दरलाई व्यवहारिक र न्यायोचित बनाउँदा करदाताहरूमा स्वैच्छिक अनुपालना बढ़ने उहाँको विश्वास छ।
6: चार कम्युनिष्ट पूर्व प्रधानमन्त्रीले वाम शक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेको स्वीकार गर्नुभएको छ। काठमाण्डुको राष्ट्रिय सभागृहमा आज एउटै मंचमा उपस्थित चारजना कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूले कम्युनिष्ट एकता सहित पुराना दलहरू मिल्नु पर्नेमा जोड़ दिनुभएको हो। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजना गरेको विचार गोष्ठी तथा राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल भेला हुनुभएको थियो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकताका लागि बाध्यात्मक परिस्थिति खड़ा भएको बताउँदै चुनाव अघि नै मिलेको भए कम्युनिष्टहरूले कम्तीमा 100 सीट ल्याउने दावी गर्नुभयो। अब दीर्घकालीन एकता गर्नै पर्ने उहाँको भनाइ छ। यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने बताउनुभयो। पार्टी एकता तत्काल कठिन भए पनि कार्यगत एकतामा ढिला गर्न नहुने उहाँको भनाइ छ। नेकपाका संयोजक माधव कुमार नेपाल यस्तै नेकपाका सह संयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउँदै सबै कम्युनिष्ट घटक मिल्नु आवश्यक रहेको जोड़ दिनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टहरूका नीति सही रहेको दावी गर्दै अहिले समाजवाद निर्माण भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको बताउनुभयो। यसका लागि वामपन्थी बीच कार्यगत एकता सही लोकतान्त्रिक शक्ति मिल्नुपर्ने उहाँको भनाइ छ। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको जीवनी र योगदानमा आधारित पुस्तकका लेखक रमेश छुरेङ राईलाई 2,00,000 रूपियाँको मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गर्नुभयो।
5: यसैबीच कार्यक्रममा बोल्दै उपराष्ट्रपति राम शाहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँको भनाई छ। कार्यक्रममा उपराष्ट्रपति यादवले शिक्षाले विनम्रता, अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो।
6: उत्तिकै मात्रामा चुरोट बीडी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको बेल कर्नेल मेडिकल कलेज, बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलईएनका अध्ययन सहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट बीडी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै 3 गुणासम्म बढ़ी रहन्छ। 24,00,000 भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सर जन्य पदार्थ सोच्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठ्यघरको मुख क्यान्सर, सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजोनिवृत्ति जस्ता समस्या महिलामा मात्र निम्ताउँछ। यसैले चुरोट बीडी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सूर्तिजन्य पदार्थसँग जोड़िएको छ।
5: त्रिवी शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको अस्पतालले भोलिदेखि पुनः शुरू गर्न लागेको हो। अस्पतालका कार्यकारी निर्देशक डाक्टर सुभाष प्रसाद आचार्यका अनुसार अहिले बहिरंग सेवा अर्थात ओपीडीमा मात्र सञ्चालन हुने सेवा केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बीमा कार्यक्रम मार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नपाएपछि सेवा बन्द गरिदिएको थियो। निर्देशक आचार्यका अनुसार अस्पतालले बिहान 7 बजेदेखि 11 बजे र दिउँसो 1 बजेदेखि 2:30 बजे अवधिसम्म बीमा टिकट बिरामीलाई उपलब्ध गराउनेछ। केही दिन अघि मात्र बोर्डले अस्पताललाई स्वास्थ्य बीमाबाट उपचार गरे बापतको भुक्तानी उपलब्ध गराएको थियो। अस्पतालले 2077 सालदेखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम मार्फतको उपचार सेवा भुक्तानी नपाएपछि बन्द गरिदिएको थियो।
6: कालीकोट कर्णाली प्रदेशको तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। 9 वटै पालिकाका 6636 लक्षित बालबालिका गर्भवती र किशोरीलाई 11 प्रकारका खोप सुनिश्चित गरिएपछि आज जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो। कर्णाली प्रदेशमा दैलेख र सुर्खेत पछि कालीकोट तेस्रो पूर्ण खोप जिल्ला बनेको छ। कालीकोटमा माघदेखि चैतसम्म घरधुरी सर्वेक्षण र वैशाखमा खोप अभियान सञ्चालन गरी छुटेका बालबालिकालाई खोप दिइएको थियो। असार अन्तिमसम्म सम्पूर्ण प्रदेशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश सरकारले जनाएको छ।
5: पशु सेवा विभागले कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार कागमा बर्ड फ्लू देखिएकाले काठमाडौँ उपत्यकाभर फैलिएको र नियन्त्रण गर्न कठिन भएको हो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने भन्दै उहाँले चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको दावी गर्नुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। अहिले काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिसकेको छ। विभागका अनुसार उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनोहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा आइसकेको छ। बर्ड फ्लू पंक्षीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा रोपाई महोत्सव र सुक्खापन बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
13: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा, वामशक्तिहरू मिल्ने पर्ने अवस्थामा पुगेका 4 कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यकर्ता एकताको पक्षमा, उत्तिकै मात्रामा चुरोटमिटी खाएमा पनि क्यान्सर, मुटुरोग र स्ट्रोकको जोखिम पुरूष तुलनामा महिलामा निकै बढ़ी हुने अध्ययनको निष्कर्ष, त्रिवेशी सेना अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रमलाई भोलिदेखि पुनः सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत गरियो।
6: नेपाल दर्पणमा अब बाँकी प्रसंग, भोलि देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार 15 नेपाली कृषि संस्कृतिमा खेतमा धान रोप्ने र दही चिउरा खाने पर्वका रूपमा चिनिन्छ, तर यसपटकको धान दिवसमा किसानहरू उत्सव भन्दा बढ़ी चिन्तामा छन्। कमजोर मनसूनका कारण तराई मधेसका धेरै जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा धान रोपाई प्रभावित भएको छ। कतै रोपिएको धान सुक्न थालेको छ भने कतै किसान अझै आकाशतिर हेरेर वर्षाको प्रतीक्षा गरिरहेका छन्। साथै हृदय रिमालले नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग समग्र धान रोपाईको अवस्था र पानी नपर्दा किसानले अपनाउनु पर्ने उपायका बारेमा कुराकानी गर्नुभएको छ।
14: मनसुन सिजनमा पर्नुपर्ने पानी चाहिँ अलिक कमै परेको छ, त्यस हिसाबले चाहिँ असिन्चित क्षेत्र बाहेक हामीले चाहिँ विशेष गरी यो असिन्चित क्षेत्र आकाशे पानीमा भर पर्ने क्षेत्रहरूको रोपाईको अवस्था हेर्दाखेरि चाहिँ गत वर्षको भन्दा केही प्रदेशहरूमा चाहिँ उस्तै नभए हल्का कम हो कि भन्ने चाहिँ भेटिएको छ। र यहाँले भन्नुभयो जस्तो ब्याड सुक्ने नै अवस्था त अहिले आइसकेको छैन कि, किनकि किसानहरूले कम्तीमा ब्याड राख्ने ठाउँमा चाहिँ सिँचाइको सुनिश्चित गरेर त्यसको लागि धेरै क्षेत्रफल पनि आवश्यक नपर्ने हुनाले सुक्ने अवस्था चाहिँ आएको छैन होला। तर के चाहिँ सम्भावना हुन सक्छ भने अझै पनि केही दिन चाहिँ मनसुन सक्रिय भइदिएन पानी परेन भने चाहिँ अब ब्याडमा बेर्ना चाहिँ अलिक समय घर्किन्छ कि भन्ने चाहिँ चिन्ता छ।
15: वर्षा नहुने पानी नै नपर्ने अवस्था आयो भने चाहिँ किसानले के गर्ने त्यो बेला के हुन्छ?
14: अब हामीले चाहिँ यो समग्र देशको कुरा गर्नुपर्दा चाहिँ अब एउटा त क्षेत्र अनुसार पनि धान छिटो लगाउने ढिलो लगाउने अवस्था छ, अर्को चाहिँ समयको कुरा गर्ने हो भने पनि प्रायः गरेर साउनको 15 नै धान लगाउने प्रचलनमा देखिन्छ। किसानहरूले लगभग साउनको 8-10 गतेसम्मलाई मध्यनजर गरेर ब्याड राख्ने गर्नुहुन्छ र हामीले चाहिँ सुझाव दिने गरेको र किसानहरूले पनि फलो गर्ने गरेको 20-25 भन्यो भने 20-30 बेर्न चाहिँ सामान्यतया रोप्ने गरिन्छ। अब यस हिसाबले चाहिँ ब्याड चाहिँ सबैले राखिसक्नु भयो, कसैले भर्खर राख्नु भएको होला, कसैले अलिक अगाडि राख्नु भएको छ होला। अब यदि तपाईँको चाहिँ अलिक पहिले राख्नु भएको थियो, अब हिजो आजमा चाहिँ रोप्ने प्लानमा हुनुहुन्छ तर पानी चाहिँ यथेष्ट रूपमा परेको छैन भने त्यस्तो अवस्थामा चाहिँ यसले कम्तीमा ब्याडको बेर नसुक्न नदिन त्यसमा चाहिँ किसानको अवस्था हेरेर किसान अनुगमन गरेर त्यसमा पानी छर्किने अथवा सिंचाई गर्ने कति क्षेत्रफलमा लगाउनु भएको छ त्यो हिसाबले बेर्ना चाहिँ कम्तीमा जोगाई हुँदै गर्नुपर्ने देखिन्छ।
15: प्री मनसुनमा अत्यधिक वर्षा भयो, अब यो मनसुनमा आवश्यक परे समयमा पानी पर्ने अवस्था छैन, किसानले समेत सचेत हुनुपर्ने अथवा अब अपनाउनु पर्ने वा अब चाहिँ गर्नुपर्ने कामहरू के छ दीर्घकालको लागि?
14: दीर्घकालको हिसाबले भन्दा त पहिलो कुरा त हामीले सिंचित क्षेत्रफल नै बढाउनु पर्यो, सरकारको योजना नै सिंचित क्षेत्र बढाउनेमा चाहिँ बढी प्राथमिकता दिने गरी हुनु पर्यो। त्यस्तै गरी कृषकहरूले पनि यो वर्षामा परेको पानीलाई चाहिँ संकलन गर्ने पोखरीहरू निर्माण गरेर बर्सातको पानी संकलन गर्ने, त्यस्तै गरी यो चाहिँ चुरे क्षेत्रमा अनि पहाड़को पनि विभिन्न ठाउँहरूमा चाहिँ यो पानी संकलन गर्नको लागि चाहिँ यहाँहरूले ठाउँ ठाउँमा चाहिँ पोखरीहरूको निर्माण गर्नुपर्छ र हामीले चाहिँ दीर्घकालीन रूपमा हेर्दा र त्यस्तै अर्को चाहिँ किसानहरूले पानीको पर्याप्तता हुँदा या नहुँदाको अवस्थामा पनि काम लाग्ने केही प्रविधिहरू छन्। थोरै पानीमा पनि धान खेती गर्न सकिने प्रविधिहरू छन्, जस्तै पाले पालो भिजाउने र सुकाउने प्रविधि छ। यस्तो प्रविधिहरूलाई चाहिँ किसानहरूले जोड दिनुभयो भनेदेखि अथवा हामी कृषि क्षेत्रमा काम गर्ने प्राविधिकहरूले पनि किसानहरूलाई यो कुरामा चाहिँ उहाँहरूलाई अवेर गराउने र यो प्रविधिहरूमा चाहिँ हामीले फोकस गर्यौं भनेदेखि चाहिँ यस्ता समस्याहरूलाई कम गर्न सकिन्छ।
15: बिउ बिजनमा पनि हामीले हेरफेर गर्ने समय पनि हो कि?
14: बिउ बिजनको कुरा गर्नुपर्दा चाहिँ हामीसँग सुक्खा सहने अब कतिपय अवस्थामा सुक्खा पनि डुबान पनि हुने त्यस्तो जातहरू पनि पहिले नै विकास भइसकेका छन्। यद्यपि त्यो चाहिँ क्रमिक रूपमा अब अहिलेका आवश्यकताहरूलाई मध्यनजर गर्दै बिउहरूको पनि विकास भइसकेको छ। जस्तो हामीसँग सुक्खा सहने जातहरू छ, ती जातहरूलाई पनि हामीले अलि अगाडिदेखि नै कृषि मौसम सल्लाह बुलेटिन मार्फत यो पटक चाहिँ पानी चाहिँ सरदरभन्दा देशैभर सरदरभन्दा कम पानी पर्ने अवस्था छ, तपाईँहरूले चाहिँ सुक्खा सहने जातहरू लगाउनुहोस्, थोरै पानीमा हुने प्रविधिहरू अप्नाउनुहोस् भनेर चाहिँ हामी सुझाव दिँदै आइरहेका छौँ।
6: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। यसैबीच अबको 3 देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेस बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकोले बाढ़ी डुबान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अड्किएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्।
5: कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि लगाएका लौका, काउली र आलुमा अत्यधिक विषादी फेला परेको छ। कृषि विभागको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले अस्ति शुक्रबार गरेको परीक्षणमा धादिङको गजुरी गाउँपालिकाबाट ल्याएको लौकामा 66.51%, मकवानपुरको थाहा नगरपालिकाबाट आएको काउलीमा 64.54% र सल्यानबाट ल्याएको आलुमा 66.99% विषादी पाइएको हो। प्रयोगशालाको मापदण्ड अनुसार 45% भन्दा बढ़ी विषादी भएका तरकारी उपभोगका लागि पूर्णत अयोग्य मानिन्छन्। तीनवटै नमूनामा तोकिएको सीमाभन्दा निकै बढ़ी विषादी भेटिएकोले ती तरकारी बिक्री हुन नदी नष्ट गरेको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ।
6: कैलालीको घोडागोडी सिमसार क्षेत्रमा हरिहांसको गणना आजदेखि शुरू भएको छ। 3 चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एकसाथ काम शुरू गर गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहांस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा भने हरिहांसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहांसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहांस र जंगली धान रहेका छन्।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
16: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
16: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। कैलालीमा 2 किलो चरे सहित 2 जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्बर 1 अत्तरियामा रहेको एक होटलबाट डडेलधुराको भागेश्वर गाउँपालिका 3 45 वर्षीय शंकर कुमार शाही र कञ्चनपुरको कृष्णपुर नगरपालिका 4 52 वर्षीय मीनराज भट्ट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शाही गोदावरी र धनगढ़ीमा डेरा गरी बस्दै आएका थिए। आज दिउँसो लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
5: कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँ रहेकोमा आज तोलामा 4,700 रूपियाँले बढ़ेर 2,83,800 रूपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँले बढ़ेर 4,325 रूपियाँमा कारोबार भइरहेको छ।
6: आर्थिक संकट र बजार अभावका कारण कोशी प्रदेशमा दर्ता भएका 129 एफएम रेडियो मध्ये 44 बन्द भएका छन्। बन्द हुनेमा 16 सामुदायिक रेडियो समेत रहेका छन्। पत्रकार महासंघ कोशी प्रदेशको मीडिया सञ्चालनमा मीडिया सम्मेलनमा पूर्व केन्द्रीय सदस्य मोहन काजीले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार हाल 85 रेडियो मात्र सञ्चालनमा छन्। पत्रकारिता क्षेत्रमा पेशागत असुरक्षा र प्रविधिगत चुनौती बढ़ेकाले यसलाई जोगाउन कोशी प्रदेश सरकारले मातृभाषाका संचार माध्यमलाई विशेष सहयोग र नीति तथा बजेटको व्यवस्था गर्नुपर्ने सम्मेलनले माग गरेको छ।
5: काभ्रेको ऐतिहासिक नगर पनौतीमा आजदेखि हिले जात्रा शुरू भएको छ। 1422 वर्षदेखि मनाउँदै आएको परम्परा अनुसार आज बेलुका माता खोलामा नागको प्रतीकका रूपमा 2 बाँस तेर्स्याइने र देवगणहरू पारी पुगेपछि विशेष यात्रा शुरू भएको मानिन्छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहन्जेल मनाइने यो यात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने त्यहाँको प्रचलन छ। आजै राति अबेर भद्रकालीको रथ तानिने र रातभर गैडु पूजा गरिने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ।
6: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक गाड़ीमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही गर्न थालेको छ। पछिल्लो समय निजी तथा सार्वजनिक बस, माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा घुम्न थालेपछि कड़ाई गर्न थालेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पछिल्लो समय 37 गाड़ीलाई कालो सिसा हटाउन लगाएर जरिवाना समेत गरिएको छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। हर्मुज जलमार्गमा अमेरिका र इरानबीच थप आक्रमण प्रतिआक्रमण भएको छ। यसले दुई देशबीचको युद्धविरामलाई थप कमजोर बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। बिहिबार सिंगापुरको झण्डा फहराएको मालवाहक जहाज एभर लवलीमा ड्रोन आक्रमण भएपछि अमेरिकी सेन्ट्रल कमाण्डले शुक्रबार इरानका मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्र तटीय राडार प्रणालीमाथि आक्रमण गरेको थियो। जवाफमा इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्सले मध्यपूर्वमा रहेका अमेरिकी सैनिक अखडाहरूमा प्रत्याक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई युद्धविरामको मूर्खतापूर्ण उल्लंघन भन्दै अमेरिकालाई युद्धमा फर्कन बाध्य बनाए इरानको अस्तित्व नरहने चेतावनी दिनुभएको छ। अमेरिका र इरानले जुन 17 तारीकमा युद्धविराम सम्झौता गरेका थिए तर हर्मुज जलमार्गमा आवाजावत गर्ने जहाजमाथि शुल्क लगाउने वा नलगाउने भन्ने विषय मुख्य विवादास्पद बनिरहेको छ। विश्लेषकहरूको अनुसार आउँदो 30-60 दिनसम्म यस्तै सीमित आक्रमणहरू दोहोरिने सम्भावना छ तर अन्तत दुवै पक्ष पूर्ण युद्धभन्दा वार्ताकै बाटो रोज्न बाध्य रहेका छन्।
6: भेनेजुएलामा बुधबार गएको दुई ठूला भूकम्पपछि 24 देशले मानवीय सहायता, विशेष उद्धार टोली र हजारौं उद्धारकर्मी पठाएर सहयोग गरेका छन्। आज टेलिग्राममा पोस्ट गरेको विज्ञप्तिमा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तर्राष्ट्रिय समुदायले अहिलेसम्म 521 टन राहत सामग्री, 86 विशेष कुकुर र 2741 जना भन्दा बढ़ी खोज उद्धार तथा प्राविधिक सहयोग कर्मी पठाएको उल्लेख छ। ती टोलीले भेनेजुएलाली टोलीसँग मिलेर विपद व्यवस्थापनमा काम गरिरहेका छन्। भेनेजुएलाले दिएको पछिल्लो आधिकारिक जानकारी अनुसार भूकम्पबाट 1430 जनाको ज्यान गएको पुष्टि भएको छ। 3238 जना घाइते भएका छन् भने 3142 परिवार घरबार विहीन भएका छन्। 50,000 जना भन्दा धेरै मानिस बेपत्ता रहेका अनुमान छ। उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी जारी राखेका छन् तर महत्वपूर्ण उद्धार समय सकिँदै गएको छ। उपकरणको अभाव र निरन्तरको परकम्पनले खोजी कार्यमा बाधा पुर्याइरहेको छ। बुधबार 7.2 र 7.5 म्याग्नेच्युडका दुई ठूला भूकम्प गएपछि पटक पटक साना ठूला परकम्पहरू गएका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। मध्य प्रदेशमा सम्पन्न निको कप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। पर्साको बीरगंजमा रहेको टीबी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई 11 रनले पराजित गर्दै कोशी प्रदेशले उपाधि जितेको हो। टस जितेर एपीएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको कोशी प्रदेशले निर्धारित 20 ओभरमा 4 विकेट गुमाएर 98 रन बनाएको थियो। 99 रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले 19 ओभर 5 बलमा सबै विकेट गुमाएर 87 रन मात्र बनाउन सक्यो। मध्य प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मध्य खेलकुद परिषद तथा नेपाल खेलकुद महासंघको संयोजनमा सम्पन्न प्रतियोगितामा 7 प्रदेश र विभागीय टोली एपीएफ गरी 8 टोलीको सहभागिता थियो।
6: र विश्वकप फुटबल 2026 को नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकोले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पाउने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस संघशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानेडाले पहिलो खेलमा बोस्निया एण्ड हर्ज गोबिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानेडा अन्तिम खेलमा स्विजरल्याण्डसँग 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट चरणको जित हासिल गर्नेछ।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट पारित, आउँदो आर्थिक वर्षको बजेट प्रक्रिया पूरा।
5: वाम शक्तिहरू मिल्नै पर्ने अवस्थामा पुगेका 4 कम्युनिष्ट पूर्व प्रधानमन्त्रीहरूको स्वीकार, प्रचण्ड र झलनाथले पार्टी एकतामा जोड़ दिँदा ओली र नेपाल कार्यगत एकताको पक्षमा।
6: रोपाई महोत्सवको तयारी भइरहँदा खडेरीले किसान चिन्तामा, बुधबारदेखि देशका सबैजसो ठाउँमा वर्षाको सम्भावना, पानी नपरेका ठाउँमा बिउ जोगाउन विज्ञको सुझाव,
5: हर्मुज जलमार्गमा अमेरिका इरान तनाव चर्किँदै युद्धविराम संकटमा पर्ने चिन्ता,
6: र निकोकप महिला टी20 राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशलाई, विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा आज राति दक्षिण अफ्रिका र क्यानेडा खेल्दै।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
1: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
0: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
1: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
0: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
1: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
0: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
2: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता? आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न, सहयोग गर्नुहोस्।
4: ओए, बहिनीलाई के गरेको हो? त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता

0: ताको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भूचलोप महानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 को दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुचवल।
1: सीसीटी कलेज को नया भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएच बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको
3: देख्नु भएन? औषधि हालेको
2: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
3: हजुर
2: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
3: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
3: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि।
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
3: ए हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।
6: घरी एसएमएस

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौ, दुर्घटनाबाट बचौ। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौ। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
2: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्।
5: घर, अफिस वा होटेल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर, अफिस, होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-595-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
3: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ
4: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
3: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
4: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
3: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
4: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
3: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
4: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं
3: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
4: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
3: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
4: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागिमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
7: मोबाइल 98-026-3111 र 98-026-21-354
8: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
9: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
10: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
9: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ
11: लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
13: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खोल्यो।
12: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
13: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
12: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
14: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
15: हाम्रा सेवाहरू:
14: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
15: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
14: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
15: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
14: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
16: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
17: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
11: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
18: हाम्रा सेवाहरू:
11: जनरल फिजिसियन,
18: स्त्री तथा प्रसुति,
11: बाल रोग,
18: छाला तथा यौन रोग,
11: हार जोड्ने नसा तथा बाथ रोग,
18: टाउको तथा मनोरोग,
11: नाक कान घाँटी,
18: जनरल सर्जरी,
11: भिडियो एक्सरे,
18: डिजिटल एक्सरे,
11: ईसीजी,
18: डेन्टल तथा प्याथोलोजी,
11: फिजियोथेरापी
18: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
19: किशोर किशोरी, युवाहरू र 15-49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
20: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
21: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
22: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
23: 98-570-21-835।
24: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
26: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
25: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
26: भर्नामा छुट सम्बन्धी जानकारी: जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
25: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
26: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
27: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
28: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सालको मेसो खोज्दैछौ क्या?
27: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
29: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
27: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुके हुन्छ त।
30: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा।
0: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
1: सबै मिलाई खुवाऊ।
0: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
2: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
3: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
4: सिकल सेल रोगको एक जानकारी।
5: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
4: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
5: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
6: जन्डिस हुने,
5: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
5: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
5: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
6: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
5: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
5: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनु पर्छ,
5: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
5: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
5: सिकलसेल रोगको रोकथाम:
6: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
5: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
7: सिकल सेल रोग सम्बन्धी जानकारीमूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरुरी सूचना।
5: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिलोत्तमा नगरपालिकाले आज वडा नम्बर 13 र भोलि वडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
7: समय बिहान 10 बजेदेखि।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, रूपन्देही।
8: कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
23: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
8: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
23: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
8: हो त, अब त हाम्रो नगरपालिका भित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि?
1: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
25: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
25: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
10: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
25: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
25: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
25: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
11: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा बीपी गौतमको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षकहरू। पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा एकै मंचमा उभिएक शीर्ष कम्युनिष्ट नेताहरू, मदन भण्डारी फाउण्डेशन बन्यो साझा मंच, वाम ध्रुवीकरणमा नेताहरूको जोड। प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित, पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य गरिने अर्थमन्त्री वाग्लेको दावी। काठमाडौँको शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको ओपीडी सेवा भोलिदेखि फेरि शुरू हुने। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे। अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्याधिक वर्षा हुन सक्ने। लुम्बिनी प्रदेशमा यो वर्ष 25 लाख बिरुवा रोप्ने लक्ष्य। शान्ति नमूना माविको प्रभावमा लोकनाथ कण्डेल नियुक्त, विद्यालयको साखलाई अझ उच्च बनाउने प्रतिबद्धता। बुटवलमा पत्रकार महिलाहरूको तीन दिने गोष्ठी शुरू, पत्रकारिताको अवस्था, चुनौती र अवसरका विषयमा छलफल। र विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्दै।

0: कथा सुगर्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9802364460।
2: अब हाल खबर विस्तारमा जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आज काठमाडौँमा आयोजित विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिष्ट नेताहरू एउटै मञ्चमा उभिएका छन्। लामो समयदेखि फरक फरक ध्रुवमा रहेका कम्युनिष्ट नेताहरू पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा एउटै मञ्चमा उभिएका हुन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधव कुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालको साझा उपस्थितिलाई पछिल्लो राजनीतिक परिदृश्यमा अर्थपूर्ण रूपमा हेरिएको छ। मदन भण्डारी फाउण्डेशनद्वारा राष्ट्रिय सभा गृहमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक राष्ट्रिय गोष्ठीमा नेताहरूले देशको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य र राष्ट्रिय हितका लागि कम्युनिष्ट शक्तिहरूबीच सहकार्य तथा एकता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्। उनीहरूले विचारमा मतभेद हुन सक्ने भए पनि राष्ट्रिय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर वामपन्थी शक्तिहरूबीच संवाद, सहकार्य र साझा राजनीतिक पहल आवश्यक रहेको बताएका छन्। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन 21 गतेको निर्वाचनको मत परिणामकै आधारमा नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने स्पष्ट पार्दै कम्युनिष्ट आन्दोलनलाई समयानुकूल परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै कायम रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलनलाई विभाजन होइन वैचारिक स्पष्टता र एकताले अघि बढ़ाउनु पर्ने बताउनुभयो। यस्तै नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समाजवादी लक्ष्य प्राप्तिका लागि कम्युनिष्ट शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो। नेकपाका सह संयोजक माधव कुमार नेपालले विगतका तिक्तता दोहोर्याउनुको सट्टा जनताको हितलाई केन्द्रमा राखेर नयाँ राजनीतिक समझदारी निर्माण गर्नुपर्ने बताउनुभयो। अर्का नेता झलनाथ खनालले पनि कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन व्यापक एकता आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो। एउटै मञ्चमा शीर्ष कम्युनिष्ट नेताहरूको उपस्थितिले आगामी दिनमा वाम राजनीतिक नयाँ समीकरणको बन्ने सम्भावना बारे राजनीतिक वृत्तमा थप चासो बढ़ाएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आज बसेको संसद बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो। त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड़ दिने बताउनुभयो। पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने उहाँको भनाई थियो। सरकार लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने मन्त्री वाग्लेको दावी छ। सरकारले अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएकाले आगामी वर्षदेखि त्यसको सकारात्मक असर देखिने भन्दै अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिशका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो। राइट सेयरिङको कारोबार अर्बोमा रहेकाले उनीहरूलाई पनि करको दायरामा ल्याउने गरी सरकारले आवश्यक नीति बनाउन खोजेको जानकारी अर्थमन्त्री वाग्लेले दिनुभयो। काठमाडौँको शिक्षण अस्पताल महाराजगंजले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरंग अर्थात ओपीडी सेवा भोलिदेखि पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले सूचना निकालेर स्वास्थ्य बीमा मार्फत उपचार गराउँदै आएका सेवाग्राहीले फेरि ओपीडी सेवा लिन सक्ने जनाएको हो। अस्पतालले बीमा अन्तर्गतको ओपीडी सेवा मात्रै सञ्चालनमा ल्याउन लागेको हो। अस्पतालले बीमा सेवा लिनका लागि छुट्टै टिकट काउन्टर पनि सञ्चालनमा ल्याएको छ। शिक्षण अस्पतालले गएको माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रमका सबै सेवा बन्द गरेको थियो। नेपालमा विगत 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामीको संख्या झण्डै दोब्बरले बढ़ेको पाइएको छ। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाकी निर्देशक हीरादेवी निरौलाले आर्थिक वर्ष 77-78 15,187 जना बिरामीले उपचार खर्च लिएकोमा आर्थिक वर्ष 81-82 28,678 जना क्यान्सरका बिरामीले उपचार खर्च लिएको जानकारी दिनुभयो। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता उपलब्ध गराउँदै आएको छ। अबको तीन दिन देशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पर्सी मंगलबार पनि कोशी, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी, डुबान, पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेको बेला अबका केही दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसून अब थप सक्रिय भएर फैलिने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। मुलुकै ख्याति प्राप्त शिक्षण संस्था शान्ति नमूना माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा शिक्षक लोकनाथ कण्डेल नियुक्त हुनुभएको छ। विद्यालयमा 22 वर्षदेखि कार्यरत कण्डेललाई विद्यालय व्यवस्थापन समितिले नयाँ प्रहमा नियुक्त गरेको हो। यसअघिका प्रह कुलप्रसाद लामिछानेले उमेर हदका कारण शिक्षण सेवाबाट अनिवार्य अवकाश पाएपछि रिक्त रहेको पदमा कण्डेल चयन हुनुभएको हो। उहाँले झण्डै 5 वर्षदेखि विद्यालयमा सह प्रहको रूपमा भूमिका निर्वाह गर्दै आउनुभएको थियो। नवनियुक्त प्रह कण्डेलले आज पद बहाली गर्नुभएको छ। पद बहालीका क्रममा आयोजित कार्यक्रममा बोल्दै नवनियुक्त प्रह कण्डेलले शान्ति नमूना माविले आर्जन गरेको साखलाई अझ उच्च बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सामूहिक प्रयासबाट विद्यालयको शैक्षिक तथा भौतिक विकासलाई नयाँ उचाइमा पुर्याउने आफ्नो लक्ष्य रहेको उल्लेख गर्दै प्रह कण्डेलले विद्यालयलाई समाजसँग जोड्ने कामलाई आफूले प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो। 2079 सालदेखि शिक्षण पेशामा आबद्ध कण्डेल गणित विषयका शिक्षक हुनुहुन्छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागितामा भएको कार्यक्रममा निवर्तमान प्रह कुलप्रसाद लामिछानेले नवनियुक्त प्रह कण्डेललाई पद हस्तान्तरण गर्नुभएको थियो। शान्ति नमूना माविमा हाल साधारण, प्राविधिक तथा विशेष शिक्षामा समेत गरी 8,000 भन्दा बढ़ी विद्यार्थी अध्ययनरत छन्। बुटवलमा पत्रकार महिलाको अवस्था, चुनौती र अवसर विषयमा छलफल भएको छ। रेडियो मुक्तिको आयोजना र बुटवल उपमहानगरपालिकाको समन्वयमा आज उप प्रमुखसँग महिला पत्रकार विषय कार्यशाला गोष्ठीमा पत्रकारितामा महिला सहभागिता र चुनौतीसँगै अवसरका विषयमा छलफल गरिएको हो। कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्र देवी अर्यालले आफ्नो कार्यकालमा पत्रकार महिलाका लागि मात्र नभएर आमा समूह, विभिन्न महिला सम्बद्ध संघ संस्थामा बजेट नै विनियोजन गरेर धेरै कार्यक्रम सम्पन्न गर्न सफल भएको बताउनुभयो। यस्तै प्रमुख प्रशासकीय अधिकृत दीपक गेवालीले पत्रकार महिलाका वास्तविक समस्या, चुनौती र अवसरको पहिचान गर्न सक्यो भने बुटवलले त्यसै आधारमा टेकेर नीति तय गर्न सक्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष नितु पण्डित, सदस्य रामराज पोखरेल, प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, जिल्ला अध्यक्ष दिनेश पाण्डे लगायतले सरकारले लोक कल्याणकारी विज्ञापनका विषयमा जारी गरेको परिपत्रका आधारमा प्रदेश र स्थानीय तहको बुझाई कमजोर रहेकोमा त्यसलाई सच्याउनु पर्नेमा जोड़ दिनुभयो। आजदेखि शुरू भएको गोष्ठी 3 दिनसम्म चल्नेछ। लुम्बिनी प्रदेशमा वृहत वृक्षारोपण अभियान शुरू भएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो। यो वर्ष प्रदेशभर 25,00,000 बिरूवाको नर्सरी तयार गरिएको र 60,000 भन्दा बढ़ी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। अभियानको शुभारम्भ आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढ़वा गाउँपालिका 2 महादेवा स्थित महादेवा सामुदायिक वनमा बिरूवा रोपेर गर्नुभयो। त्यस अवसरमा मुख्यमन्त्री आचार्यले बिरूवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा ठूलो पक्ष भएको बताउनुभयो। वन क्षेत्रबाट प्रदेश सरकारले करिब 1 अर्ब रूपियाँ राजस्व संकलन गर्दै आएको उल्लेख गर्दै उहाँले वनलाई विकासको महत्वपूर्ण आधारको रूपमा अघि बढ़ाइनुपर्ने बताउनुभयो। मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। विश्वकप फुटबल 2026 को नकआउट चरण का खेल नेपाली समय अनुसार भोलि बिहान देखि शुरू हुँदैछन्। आज समूह चरण को खेल सकिएसँगै नकआउट चरण में रहने 32 टोली को टुंगो लागिसकेकाले नकआउट चरण को खेल शुरू हुन लागेको हो। नकआउट चरण को पहिलो खेल में भोलि बिहान पाउने 1 बजे दक्षिण अफ्रीका र क्यानाडा भिड्दैछन्। खेल अमेरिका को लस एन्जल्स रंगशालामा हुनेछ। यही खेल खबर सँगै हामी साँझ 7 बजेको हाल खबरको अन्त्यमा आइपुगेका छौ। अन्त्यमा हाल खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यमा एकै मञ्चमा उभिए शीर्ष कम्युनिष्ट नेताहरू। मदन भण्डारी फाउन्डेशन बन्यो साझा मञ्च, वाम ध्रुवीकरणमा नेताहरूको जोड। प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित, पूँजीगत खर्च कम हुने अवस्थाको अन्त्य गरिने अर्थमन्त्री वागलेको दावी। काठमाडौँको शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमको ओपीडी सेवा भोलिदेखि फेरि शुरू हुने। सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे। अबको 3 दिन 4 वटा प्रदेशका केही ठाउँमा अत्याधिक वर्षा हुन सक्ने। लुम्बिनी प्रदेशमा यो वर्ष 25 लाख बिरुवा रोप्ने लक्ष्य। शान्ति नमूना माविको प्रमा लोकनाथ कण्डेल नियुक्त, विद्यालयको साखलाई अझ उच्च बनाउने प्रतिबद्धता। बुटवलमा पत्रकार महिलाहरूको 3 दिने गोष्ठी शुरू, पत्रकारिताको अवस्था, चुनौती र अवसरका विषयमा छलफल। र विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा भिड्दै। साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि रेडियो लुम्बिनी सुन्दै रहनुहोला।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570-59934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 98550-50934।
7: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं। पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ। मोबाइल 98550-50934। ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934।
9: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
9: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। मलाई सन्चो भयो भनेर भन्दा नि त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै कामले मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
11: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
10: अब त म त बच्यो भनेको छ नि। म
11: रामराजीपुर कल्याणपुर भन्छ तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतातै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
6: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन सुक नारायणगढ चितवन, मोबाइल 9855050934।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउ।
2: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: नमस्ते डाक्टर साहब।
13: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
13: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सामुदायिक सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। लामो समयपछि कम्युनिष्ट नेताहरू एउटै मंचमा एकताको चर्चा, तर अडान आ आफ्नै। प्रतिनिधि सभाबाट बजेट प्रक्रिया पूरा, आज दुई विधेयक पारित।
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: असार आठसम्ममा देशभरमा करिब 10% मात्र धान रोपाई, सबैभन्दा कम मधेसमा। वर्षा नहुँदा कतिपय ठाउँमा धानको ब्याड समेत तयार भएन, सिंचाईको अभावमा समस्या।
2: बर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
0: कालो सिसा लगाएका सवारी साधनमाथि ट्राफिकको कडाई। फिफा विश्वकप हेर्ने लोभ महँगो बन्दै, फर्जी लिंकबाट 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी।
3: यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीम्यानलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेशनहरू डाउनलोड गर भन्ने, लिंकहरू क्लिक गर भन्ने, यसरी चाहिँ खाल्ड्या हुन्छ होइन।
0: इरानद्वारा बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण। विश्वकप फुटबलमा भोलिबाट नकआउट चरणका खेल हुने, पहिलो खेल दक्षिण अफ्रिका र क्यानाडा बीच हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: असार 10 गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारी

0: प्रदेशगत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ। तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार आठसम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशे पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्नेले सीआईएनसँग बताउनुभयो।
1: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग यसको 20-22 राखिसक्नु पर्ने, अहिलेसम्म अब असारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिया छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही बर्सातको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन् अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खुलामा पानी छैन।
0: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो। त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
2: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
3: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बक्यौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर जति नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौं। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढ़ेका छौं। यसमा मान्यज्यूले फेरि पढ़िदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
0: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि संचालक, व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत

0: फेसबुकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 वटा उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
1: यस्तो हो, विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेशनहरू डाउनलोड गर भन्ने लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ थाल्दा हुन्छ होइन। त्यो चाहिँ लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाग्ने, त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच भएर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गरेको छ क्या। त्यस्तो
2: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
1: लगभग 115 वटा उजुरी भएका छन्।
0: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मंचमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनैतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनैतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
3: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरंकुशताका विरूद्ध, फासिजमका विरूद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरूद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ। यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
0: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्यशैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
4: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
0: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागू औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाइ छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप वा संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 वटा सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 औं नौ सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान पौने 1 बजे दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
5: सुशीला श्रेष्ठ वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
6: केटाकेटीहरूले पढ्न राम्रोसँग पाए छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर। हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
5: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाफ सम्वाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्यूटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अहिले वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
10: मुगुको सदरमुकाम गमगरी बजारबाट झण्डै 2 दिन हिँडेपछि पुगिन्छ मुगुको स्वर गाउँपालिकाको नेरा गाउँ। स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेरा गाउँका स्थानीय 29 वर्षे प्रकाश बहादुर शाही:
11: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो बिजुलीमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ। लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरावासी लगाइदियो। यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गएको हो। यही विद्युत हो सबै झरै बालेर हेर्नु। अब त्यही त हो त, अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए। अनि गयो गएपछि गयो गयो अझ फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यसो गरिरहेछन्।
10: नेरा गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत 1.5 वर्षदेखि यो आयोजना बीचैमा अल्पत्र पर्दा स्थानीय बासिन्दा टुकी र झरो बालेर बस्न बाध्य छन्। स्थानीयवासी सुब्राज शाही:
11: हामीलाई सर के समस्या भन्दा विद्युत
6: बिग्रेको चाहिँ अब करिब करिब डेढ वर्ष भयो सर. अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर. हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो. हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर. अनि अनावश्यक हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर. हामीलाई त चासो धेरै थियो सर. बजेट हालिदिएन, बजेट हाल्यो भने बिचमा खाइदिन्छ सर. अब त्यस्तै काम गरिदिँदैन, बजेट खाइदिन्छ सर. त्यही हो
10: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेन्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ. विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नुपर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेर गाउँकी स्थानीय प्रेम कला मल्ल.
12: हामीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने, आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ. अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ. मान्छेले अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ.
10: विगत डेढ वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीले पनि समस्या हुने गरेको छ. महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल.
13: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन. अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नु त त्यो पनि गर्न पाइँदैन. बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ. घरसीमा पनि अनि झरो बाल्ने, अनि झरो बाल्नु पर्छ. बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नुपर्छ.
10: विगत 6 वर्षदेखि नेरा गाउँमा विद्युत सञ्चालनमा रहेको थियो. गाउँमा बिजुली पुर्याउन स्थानीय सरकारले केही काम थालेको छ. विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही.
14: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिना मसिना चाहिँ केही समस्या आयो भने उडाबाट नै त्यो समस्या हल गरेर चाहिँ उडा कार्यालय चाहिँ छ, उडा अध्यक्ष चाहिँ हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्. कम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो सामान बोल्यो भने आयो भने अब अझ च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ. अस्तिको चाहिँ उनले आग लागि भएर अलिअलि पाइपहरू केही पोलियो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु. त्यो सामान आयो भने त्यहाँ सञ्चालनमा आउँछ.
10: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसियत गरिदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्. खड्का सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगढी.
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
15: म शिक्षित. अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ. केही रोग हामीलाई नि सर्छ?
16: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ. हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ.
5: बालबालिकाको प्रश्नमा विज्ञको जवाब. हाम्रो पालो बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
17: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
18: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा. वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353.
19: क्लासिक टेक को वाईफाई 6 राउटर नाम 1 कॉमन 1 शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉक फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो.
20: नमस्कार, म सन्तोष.
7: संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 108 खण्डमा छौं। गएको सारे दुई महिनामा नेपालका 11 जिल्लामा 100 भन्दा बढ़ी स्थानमा बर्ड फ्लू देखा परेको छ। आजको हाम्रो पालोमा बर्ड फ्लू बारे बालबालिकाको जिज्ञासाको जवाब प्रस्तुत गर्दैछौं। जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौं।
15: नमस्कार, म शिक्षित। अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
16: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ। र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो। यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ।
20: नमस्कार, म सुषमा। बाल बालिकालाई छिट्टै बर्ड फ्लू लाग्छ हो?
16: हजुरले भन्नुभएको जस्तो बाल बालिकालाई छिट्टै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन। तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि, हामी जो बालबालिका छ, यदि हामीले सरसफाइमा ध्यान दिएनौ, यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौ अथवा मरेका पन्छीसँग हामीले खेल्यौं, मरेका कागहरूलाई हामीले चलायौं भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसै गरी हामी चाहिँ यो जंगली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौं र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौं देखि सर्न सक्छ। यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ। त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ।
20: नमस्कार, म ज्योति। हामी कुखुराको मासु खाँदा बर्ड फ्लू लाग्छ हो?
16: कुखुराको मासु खाँदैमा बर्ड फ्लू रोग लाग्छ भन्ने छैन। किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्ड फ्लू रोग लाग्दैन। र अहिले जुन संक्रमण भइरहेको छ, यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ। यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्ड फ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन। किनभनेदेखि हामीले कहिले पनि काँचो मासु खाँदैनौ, हामीले पकाएर मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन। र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ। र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन। तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौं भनेदेखि बर्ड फ्लू रोग लाग्दैन। ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौ।
21: नमस्कार, मेरो नाम बिहानी। डाक्टर साहब, बर्ड फ्लूबाट हामी कसरी जोग लिन सक्छौ? मैले सुनेको चिडियाखाना बर्ड फ्लू देखा पर्यो रे, अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ?
16: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नको लागि प्रवेश गर्छौँ, हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो। र यो रोग चाहिँ यदि संक्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौं, उनीहरूको सुली सोतरलाई हामीले छुयौं भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन। बरु हामी आफूभन्दा ठूला व्यक्तिहरू, आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हात गोडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ। किनभने मैले अघि पनि भने, यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चराचुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौँ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
1: बर्ड फ्लू संक्रमण बारे तपाईको कुनै प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 मा फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
5: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
1: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
2: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
3: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
4: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
3: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
4: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
5: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
7: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
8: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
9: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-70-24-870।
10: किन झोक्राउनु भन्छ काका?
11: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
10: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
11: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98-570-21-757 र 98-472-98।
12: भुटोल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटोल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 को दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कृतागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कृतागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका बुटवल।
13: उत्सवको पर्व
14: एसर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
13: एसएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
14: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
13: फोन नम्बर 071-542-6999
15: सौजी क्युआर भयो
16: है ए बगाउनुस् त मेसेज आएको छैन
17: घरी एसएमएस

0: अब फोन पॉइंट संग सधैं रिवार्डेड
1: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढ़ी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौं लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं महिलाको श्रमलाई सक्दो हौसला बढ़ाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं
2: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
3: लुम्बिनी शान्तिको आवाज रेडियो लुम्बिनी।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार

0: हुन्छ भनेर भन्नुभयो डाक्टरले, अनि दबाई लिएर आए। जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पर्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: रमिला तिमीले के भन्न खोजेको हो, के हो भन, धक्नमा नि भन न।
4: मेनुकाको विवाहको तयारी भइरहेको छ सर, त्यही भएर।
3: किन त्यस्तो गरेको होला त?
4: के गर्ने सर, अब प्रहरीलाई खबर गर्ने,
3: मेनुकाको परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर गर्ने। उहाँहरूलाई 20 वर्ष नपुगी विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो? एकचोटि सम्झाऊ नमाने प्रहरीलाई खबर गरौं। 20 वर्ष नपुगी विवाह गरेमा बाल विवाह हुन्छ, त्यस्तो विवाह गैर कानूनी हुन्छ, विवाह गराउनेलाई कानून बमोजिम कारवाही पनि हुन्छ।
5: बाल विवाह कानूनी अपराध हो, यसलाई आजैबाट रोकौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर रा खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9855509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
6: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
6: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाइतो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गिने के सबै खुट्टा नचल्ने, पनि पुरै काम नि मेडिकल गए वहाँ एक्सरे गरे एक्सरे गरे दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो न आत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु
9: श्री बाबा म बेस्तरी खुसी म त अहिले
8: अब त म त बचेँ भनेछ नि म
9: सुँगै सुँगारे रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटाउने गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसरी भतै पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँदेखि हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
10: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570569934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 98550509034
12: जातीय विभेद के अंत करा जाए जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए अनुरोधक लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
13: आग लागी तथा डडेलो बाट जोगियौं र जोगाऊ
14: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
13: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
14: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
13: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
14: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
13: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ
14: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ
13: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
14: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौ
13: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
14: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही
15: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
16: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
15: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीको मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
15: ठिक भन्नुभयो दाई मेरो आँखा खोलिदिनु भयो
17: अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
16: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: म उसलाई छोड्न सक्दिन,
19: अनि मलाई
18: मेरो उसैसँग बिहे हुन लागिरहेछ, तर पनि

0: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
1: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
2: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
4: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुरसारै छैन त।
5: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
4: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: होइन हो श्याम, कता हिँड्यो, निकै हतारमा पो देखिन्छौ त।
5: कहाँ हुनुहुने, वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ, मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
6: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
5: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि, त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु, र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परे र भाइ?
5: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के, यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
6: ए त्यस्तो पो हो भाइ, म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
4: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जर घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै वर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
2: सीसीटी कलेज को नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
3: उत्सवको पर्व
4: एसआर गिब्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
3: इसी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
4: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
3: फोन नम्बर 071-542-6999।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: होइन, के खुसीको खबर हो दाजु?
5: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवाको विशिष्ट चिकित्सा सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
6: हो र?
5: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार। लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071-535-823।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
0: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
0: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
5: आग लागि तथा डडेलोबाट जोगियौ र जोगाऊ
3: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ
5: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ
3: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ
5: परालको टौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ
3: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ
5: वनका सुक्खा घाँस पात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं
3: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं
5: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ
3: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डडेलो नियन्त्रण गरौं
5: आगलागीबाट आफू बचौ अरूलाई पनि बचाऊ वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ
3: कञ्चन गाउँपालिका कञ्चन रूपन्देही
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं
12: मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं
11: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं
12: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं
13: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ।
14: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ।
13: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौं। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मडेग्राम रूपन्देही।
15: अब नसा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडी। मोबाइल 9806236111 र 9806211354।
16: शान्तिको आवाज रेडियो लुम्बिनी।

तिमीसँग मेरो भेट भयो। तिमीलाई देख्दा एकछिन म झुकिए, मेरी सपना जस्तै दुरुस्तै अनुहार मिल्दैमा एकछिन मेरी सपनाको झल्को त मेटिएला, तर मेरो खटी कर्ममा उनको जस्तो माया जिन्दगी भर पाउन लगेको छैन।

0: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्राली
1: हाम्रा सेवाहरू
0: जनरल फिजिसियन
1: स्त्री तथा प्रसूति
0: बाल रोग
1: छाला तथा यौन रोग
0: हाड जोड्ने नसा तथा बाथ रोग
1: टाउको तथा मनोरोग
0: नाक कान घाँटी
1: जनरल सर्जरी
0: भिडियो एक्सरे
1: डिजिटल एक्सरे
0: ईसीजी
1: डेन्टल तथा प्याथोलोजी
0: फिजियोथेरापी
1: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
2: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ
3: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
4: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
5: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
6: 98-570-21-835
7: भर्ना खुल्यो
8: कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ
8: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ
7: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था
8: सम्पर्क 98-570-16-604 98-470-78-505 र 071-514-029
7: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही
9: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त
10: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दै छौ क्या
9: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
11: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भनिदिउँ त नानी
9: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
12: माछा मासु अन्डा मिठो सबैभन्दा माछा मासु अन्डा मिठो सबैभन्दा
13: अनि फलफुल र सागपात बच्चाको खाना साथसाथ
14: सबै मिलाई खुवाऊ
13: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ
16: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
17: सिकल सेल रोगको एक जानकारी
18: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भए ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
17: सिकल सेल रोगका लक्षणहरू:
6: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
18: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
6: जन्डिस हुने,
18: आँखाका समस्याहरू देखा पर्ने,
6: संक्रमणहरू भइरहने,
18: पक्षीघात समेत हुने,
6: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
18: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
6: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
18: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
6: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
18: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
6: रक्त अल्पताको उपचार गराउनु पर्छ,
18: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिको नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
6: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
18: धेरै तनाव लिनु हुँदैन,
6: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
18: सिकलसेल रोगको रोकथाम:
6: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
18: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
6: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
18: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
6: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
14: सिकल सेल रोग सम्बन्धी जानकारी मूलक अभिमुखीकरण तथा रक्त परीक्षण बारे अत्यन्त जरुरी सूचना।
18: विशेष गरी थारू समुदायमा देखिने सिकल सेल बिरामीको खोजी पहिचानका लागि तिलोत्तमा नगरपालिकाले आज उडा नम्बर 13 र भोलि उडा नम्बर 17 अभिमुखीकरण तथा रक्त परीक्षण कार्यक्रम राखेकोले थारू समुदायका सम्पूर्ण महानुभावहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
14: समय बिहान 10 बजेदेखि।
18: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर रूपन्देही।
19: स्वास्थ्यमा बटवल:
18: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
19: असल अभ्यासदेखि नीतिका कुरा,
18: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
19: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
18: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
19: कार्यक्रम स्वास्थ्यमा बुटवल।
18: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
20: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
18: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
20: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
18: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
20: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
18: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
20: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
18: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
21: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
3: दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: रेस्टुरेन्ट व्यवस्थापनका लागि डिजिटल सोल्युसन मुगुसा।

0: लामो अध्ययार टच बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन हो।
1: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौं। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठूलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए, म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
11: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
7: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
6: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
7: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
8: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
9: प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
10: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
11: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855050934।
12: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
13: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
12: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
13: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
12: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
14: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
15: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: नमस्ते डाक्टर सर।
17: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
16: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
17: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
16: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
17: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
16: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
17: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
16: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
17: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
15: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
15: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
15: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
18: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
15: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
18: छटपटी हुनु, चिटचिट पसिना आउनु,
15: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
18: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
15: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
18: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
19: ए दाई, ए दाई, पख्नुस् त, पख्नुस्। के गर्नु भएको?
17: देख्नु भएन, औषधि हालेको।
19: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
17: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
19: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
17: हजुर,
19: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
17: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
19: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
17: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
19: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ।

0: बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
0: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
0: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पकाउनुहुन्छ।
1: ए हो, कस्तो राम्रो कुरा, आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए फेरि पढौ है। आमाले
2: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ़, मोबाइल 9850509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9852140934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाइडको भन्नामा 10 सिटी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको
7: राहुराजीपुर कल्याणपुर भन्छ न, तितरमाडी। मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानी, यहाँबाट झस्का हानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्नी बेसी पटौनी, सुतेको सुते हुने, सुतै सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
0: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570-59934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 98550-50934।
8: ए बाबु हजारो छ टच बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
9: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
10: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड। डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय होए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
12: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
13: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त।
14: हो दाई, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
13: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
14: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्छ।